0: जितुनेछ। नयाँ पुराना मित्रसँग भेट हुन पाउने भएकाले मन प्रसन्न रहनेछ। तीर्थयात्रा लेनदेन समेत आजको दिनमा फलदायी हुनेछ। आज विशेष गरी टाढाको यात्रा त्यसमाथि धार्मिक यात्रा निकै सफल हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको समय त्यति भर पर्दो रहने छैन। दैनिक काम कार्य अवरूद्ध हुन सक्छ। आज शुरू गरेका कामले त्यति राम्रो प्रतिफल दिने छैन। आफन्तबाट धोका हुनेछ। मनमा डर त्रास उत्पन्न भइरहनेछ। आफूले गर्न पर्ने काम भन्दा बाहिर गइनेछ। धन र समयको नोक्सान हुनेछ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ। यात्रामा पनि सतर्क हुनुपर्ने अवस्था रहेको छ। आज पारिवारिक किचलोमा तपाईँ पर्दै नपर्दा राम्रो हुनेछ। जे काम गर्दै हुनुहुन्छ सतर्क भएर गर्नुहोला। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि समय राम्रो देखिन्छ। सानै प्रयासले पनि महत्वपूर्ण कार्य सम्पादन हुनेछ। पुराना काम पनि आजै सम्पन्न हुनेछ। नयाँ काम धन्दामा लगानी हुनेछ। जोश जागर बन्नुका साथै मनमा स्फूर्ति बन्नेछ। धन आर्जन हुनुका साथै यात्राको अवसर मिल्नेछ। समय सबै प्रकारले शुभ रहेकाले आजको दिनमा धार्मिक क्षेत्रमा शिक्षा क्षेत्रमा लगानी गर्नुभएमा त्यसको प्रतिफल भविष्यमा निकै राम्रो हुनेछ। आज माता पिताको आशीर्वाद लिएर नयाँ कार्यको थालनी गर्नुभएमा त्यसले तपाईँलाई सफलता दिनेछ। राशिफलबारे जानकारी सँगै बलागौं आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मेष राशिमा चन्द्रमा कुम्भ राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बिलार्थ शुभ लाभ आदि बेला बिहानमा 5:20 सात बजेसम्म अमृत बिला रहनेछ। अमृत बिला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 7:00 आठ बजे 40 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समय कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:20 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:20 12:00 रोग बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:40 उद्योग बेला रहनेछ। दिनमा 1:40 3:20 चर बेला रहनेछ। दिनमा 3:20 5:00 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ भने दिनमा 5:00 6:40 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौं। साँझमा 6:40 8:20 काल बेला रहनेछ। साँझमा 8:00 राति 9:20 शुभ बेला रहनेछ। राति 9:20 10:40 रोग बेला रहनेछ। राति 10:40 12:00 उद्योग बेला रहनेछ। राति 12:00 1:19 चर बेला रहनेछ। राति 1:19 2:39 लाभ बेला रहनेछ। राति 2:39 3:59 अमृत बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:19 समय फेरि काल बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसरी जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: ओम जय जगदीश हरे।
9: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
10: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
9: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
11: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
9: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9464043853।
12: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
13: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
12: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
13: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
12: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
13: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
12: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556001186, 9446035111। सम्पर्क नम्बर फेरि एकपटक 9446035111।
14: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
15: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
14: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार।
20: अन्तर्राष्ट्रिय रूपमा आदिवासी को हुन् भन्ने पाँचवटा क्राइटेरिया बने।
21: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
22: भाषा, कला, साहित्य र राजनीति,
23: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
24: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ, किनभने भाषामा
25: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
19: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
26: नेपाल सरकारले कृषिलाई अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
27: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नगासिनुपर्छ।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संघालोमा समाचार कक्षबाट अनिताको हार्दिक स्वागत छ। खबर संघालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। संघीय संसदको बजेट अधिवेशन शुरू हुँदै पोखराको बागलुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जना पक्राउ। गोर्खाका विभिन्न धार्मिक स्थलको दर्शन गरी पूर्व राज परिवारका सदस्य पोखरा फर्किए। राष्ट्रिय परीक्षा बोर्ड एसीको नतिजा प्रकाशनको तयारीमा। व्यवसायलाई प्राविधिकको व्यवहार नगर्ने अर्थात व्यवसायको आग्रह बदलिदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य भएको मुख्यमन्त्री पाण्डेको भनाई। आफूहरू ऐतिहासिक क्रान्तिबाट आएको र परिणाम दिन नसकिए नालायक साबित हुने रविलाई निशानेको जिकिर। सरकारले गरीब र श्रमजीवी वर्गमाथि सबैभन्दा बढ़ी पीड़ा दिएको नेकपा संयोजक प्रचण्डको आरोप। सरकारको खर्च असन्तुलित, चालुमा उच्च खर्च हुँदा विकास बजेट खर्च 27% सीमित। युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानले पठायो जवाब। र दुई ओलम्पिक खेलका किका बहादुर बोगटीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने। संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। आज नै सरकारले नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएका छन्। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपरान्ह 3:45 बजे अगावे उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र बारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचना बारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गरे सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायत कार्यसूची रहेको छ। यसै गरी सरकारबाट जारी भएका सार्वजनिक खरिद 9 दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद 9 काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन आदेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने कार्य सिजी रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्। पोखरा महानगरपालिका 8 नम्बर 2 स्थित बागलुङ बस पार्कमा ग्याङ फाइट गर्ने 6 जनालाई प्रहरले पक्राउ गरेको छ। गत वैशाख 22 गते राति करिब 9:30 बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र माथतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको ठुल्ले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले वैशाख 26 गते पोखराको बाँसपाटन र बागलुङ बस पार्कमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको छ। पक्राउ गर्ने पोखरा महानगरपालिका 8 नम्बर 13 बाजपाटन बस्ने 27 वर्षीय सुजन वाले मगर सोहिस्तान, बस्ने माधी गाउँपालिका 8 नम्बर 11 23 वर्षीय राजेश परियार र गोर्खा धार्चे गाउँपालिका 8 नम्बर 6 घर भई बाँसपाटन बस्ने 30 वर्षीय दिपेश भन्ने दिल्ले राम गुरूङ रहेका छन्। त्यसै गरी नुवाकोट स्थायी ठेगाना भई हाल पोखरा 2 बागलुङ बस पार्क बस्ने 18 वर्षीय सुजन तामाङ र 25 वर्षीय राजकुमार तामाङ तथा पोखरा 2 बागलुङ बस पार्क बस्ने 20 वर्षीय लिजा पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू बीच लागू औषध कारोबारका विषयलाई लिएर विवाद
झगड़ा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी न्याय परीक्षक हरि बहादुर बस्नेतले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा खोज तलाश गर्दा उनीहरू पक्राउ परेको र झगड़ाको मुख्य कारण लागू औषध कारोबार देखिएको बताएका छन्। उनले सार्वजनिक स्थानमा अशान्ति मचाउने र गैर कानूनी गति सम्बन्धी संलग्न हुनेहरूलाई कुनै पनि हालतमा नछाडिने उल्लेख गरेका छन्। प्रहरीले पक्राउ परेका छ जनामाथि नै म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर सुवारले यातायात व्यवसायमाथि राज्यले अपनाउँदै आएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूलाई अपराधी सरह व्यवहार नगर्न बन्द गर्न आग्रह गरेका छन्। महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले दुर्घटनापछि व्यवसायलाई पक्राउ गर्ने थुनामा राख्ने र दबाव दिने प्रवृत्तिले लगानीकर्तामा निराशा बढ़ाएको बताएका हुन्। अध्यक्ष सुवारले यातायातका क्षेत्रलाई केवल सेवा नभई ठूलो निजी लगानी जोडिएको उद्योगका रूपमा राज्यले धारणा राखेका छन्। उनले अहिलेको बीमा नीतिमा रहेका कमजोरीका कारण व्यवसायहरू थप समस्यामा परेको उल्लेख गर्दै बीमा प्रक्रिया पूरा गरेपछि कानूनी उन्मुक्तिको सुनिश्चितता हुनुपर्ने माग गरेका छन्। उनका अनुसार दुर्घटनाको सम्पूर्ण दायित्व व्यवसायमाथि आफै मात्रै थोपार्ने प्रवृत्ति अन्यायपूर्ण रहेको छ। उनले साझा यातायातमा राज्यले अर्बौं लगानी गरे पनि अपेक्षित प्रतिफल नभएको उदाहरण दिँदै निजी क्षेत्रले भने आफ्नै लगानीमा देशभरि गति रहेको बताएका छन्। त्यसैले यातायात व्यवसायलाई गही खाने पेसाको सीमित परिभाषाबाट माथि उठाएर व्यवस्थित र सम्मानित उद्योगका रूपमा विकास गर्नुपर्ने उनको भनाइ रहेको थियो। सुवारले संघीय संरचना अनुसार यातायात क्षेत्रको अधिकार प्रदेशमा गइसकेकाले संघ प्रदेश र स्थानीय तहबीच स्पष्ट नीतिगत समन्वय आवश्यक रहेको बताएका छन्। राष्ट्रिय नीति संघीय सरकारले कर तथा सुविधा प्रदेश सरकारले र व्यवस्थापन स्थानीय तहले सम्हाल्ने गरी कार्य विभाजन हुनुपर्ने उनको सुझाव रहेको छ। उनको अभिव्यक्तिले यातायात क्षेत्र अहिले कानूनी अन्योल कमजोर बिनमा संरचना र प्रशासनिक दबावबीच सञ्चालन भइरहेको संकेत गर्छ। राज्य र निजी क्षेत्रबीच सहकार्य तथा विश्वासको वातावरण निर्माण नगरे यातायात सेवा थप अस्थिर बन्न सक्ने देखिएको छ।

विवादलाई उल्लेख गर्दै उनले व्यवसायहरूलाई प्रविधिको महत्व बुझ्नुपर्ने बताएका छन्। प्रविधि कुनै पनि व्यवसाय विस्थापित गर्न नभई समयानुसार समायोजन गर्न ल्याइएको उनको भनाइरहेको थियो। उनले भने संविधानले स्पष्ट भनेको छ कि प्रदेश र संघीय कानून बाजिएमा संघीय कानून लागू हुन्छ। हामी प्रविधिमा नगई सुखै छैन, संसार प्रविधिमा गइरहेको छ, हामीले पनि यसलाई आत्मसात गर्नुपर्छ। मुख्यमन्त्री पाण्डेले दर्ता भएर सञ्चालनमा रहेका सवारी साधन र राइड शेयरिङ सवारी बीचको कानूनी तथा व्यवहारिक भिन्नतालाई व्यवस्थित गर्दै अघि बढ़ने प्रदेश सरकारको प्रतिबद्धता पनि व्यक्त गरेका छन्। राज्यलाई कर रूट पर्मिट तथा नवीकरण शुल्क बुझाउँदै आएका व्यवसायहरूको हितलाई ध्यानमा राख्दै नयाँ प्रविधिलाई व्यवस्थित ढंगले समायोजन गरिने उनले बताएका हुन्। नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले नेपालको जटिल भूगोल, कमजोर सड़क संरचना र व्यवस्थित सड़क विस्तारका कारण सवारी दुर्घटना बढ़दै गएको बताएका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले जथाभावी निर्माण गरिएका सड़क कमजोर, इन्जिनियरिङ तथा जलवायु परिवर्तनका असरले दुर्घटनाको जोखिम झन बढ़ाएको बताएका हुन्। आईजीपी कार्कीले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुखद भन्दै गएको उल्लेख गर्दै दैनिक औसतमा 8 जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन्। उनले दुर्घटना न्यूनीकरण राज्य व्यवसाय मजदूर युनियन र नागरिक सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सुरक्षित यातायात प्रणाली निर्माणका लागि स्पष्ट नीति र मार्ग निर्देशन आवश्यक रहेको बताएका हुन्। कार्कीले पछिल्ला वर्षमा बाढ़ी पहिरो तथा मनसूनजन्य विपदका कारण सड़क जोखिम बढ़ेको उल्लेख गर्दै चाडपर्वको समयमा हुने ठूला दुर्घटनाले राष्ट्रलाई ठूलो मानवीय र आर्थिक क्षति पुर्याइरहेको बताएका हुन्। उनले दुर्घटनाको कारण केवल मानवीय कमजोरी मात्रै नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको स्पष्ट पारेका छन्। गाउँ गाउँमा प्राविधिक मापदण्ड बिना डोजर प्रयोग गरेर बनाइएका सड़कले दुर्घटना निम्ताएको स्वीकार गर्नुपर्ने उनको भनाइ रहेको थियो। आईजीपी कार्कीले जलवायु परिवर्तन, कमजोर सड़क संरचना, लापरवाही, अज्ञानता र कानूनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका मुख्य कारणका रूपमा औल्याउँदै दीर्घकालीन सोचसहित सुरक्षित सड़क पूर्वाधार निर्माणमा जोड़ दिएका हुन्। नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबूत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित कार्यक्रममा प्रमुख ग्राहकलाई 12 मेसिन हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका मेसिनमा जेसीबीका फ्ल्यागशिप 3DX ब्याक हो लोडर तथा जेसीबी 221 एक्सटावेटर रहेका छन्। नेपालमा यी मेसिन टिकाउपन, उच्च रिसले भ्यालु तथा प्रभावकारी संचालन क्षमताका कारण विश्वास गरिएका छन्। 32 भन्दा बढ़ी बिक्री तथा सेवा केन्द्र र 200 भन्दा बढ़ी दक्ष सपोर्ट इन्जिनियरको संचाल मार्फत जेसीबी नेपालले भरपर्दो सेल सर्भिस उपलब्ध गराउँदै आएको छ। कन्स्ट्रक्सन इक्विपमेन्ट क्षेत्रमा प्रतिस्पर्धा बढ़िरहेको र ग्राहकको अपेक्षा निरन्तर परिवर्तन भइरहेको अवस्थालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ। कार्यक्रममा पश्चिम क्षेत्रको तीव्र पूर्वाधार विकासमा योगदान पुर्याइरहेका यस क्षेत्रमा अग्रणी ठेकेदार, पूर्वाधार विकासकर्ता तथा व्यवसाय सहभागी रहेका थिए। यस उपकरणमा लगानीले भरपर्दो प्रविधि, निरन्तरको सर्भिस सपोर्ट तथा न्याय सञ्चालन जोखिमप्रति बढ़दो प्राथमिकता पक्का गर्ने कम्पनीको दावी रहेको छ। कार्यक्रममा जेसीबी नेपालका प्रमुख कार्यकारी अध्यक्ष तेज प्रसाद सुवेदीले यो उपलब्धि औपचारिक हस्तान्तरण मात्र नभई बजारको वास्तविक विश्वास कहाँ केन्द्रित छ भन्ने संकेत पनि भएको बताएका छन्। उनले भने ग्राहकहरू अहिले लगानी प्रतिफलप्रति बढ़ी सचेत र निर्णयमा जानकार बन्दै गएका छन्। उनीहरूको विश्वासिलो व्यावसायिक सफलताका लागि कार्य सम्पादन, सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयताको महत्वलाई अझ स्पष्ट बनाएको छ। नेपालको सुदृढ सेवा प्रणालीले ग्राहकलाई न्यून डाउन टाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्दै राम्रो लाभ दिइरहेको छ। नेपाल पत्रकार महासंघका सिको आयोजनामा आइतबारदेखि पत्रकारितामा मल्टीमिडिया तथा एआई सम्बन्धी तालिम शुरू भएको छ। वैशाख 29 गतेसम्म संचालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख कार्य प्रशासकीय अधिकृत मुक्ति राम अर्यालले गरेका हुन्। उद्घाटनपछि उनले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गरेका छन्। उनले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औलाएर सुधारको बाटो देखाउने बताएका छन्। पत्रकारिता क्षेत्र निकै महत्वपूर्ण रहेको र यसले सरकारलाई सधैँ झकझकाउने र समाजलाई व्यवस्थित बनाउने भूमिका खेल्ने उनको भनाइरहेको थियो। वर्तमान समयमा प्रविधिको विकास र एआई
आर्टिफिशियल इन्टेलिजेन्सको युग शुरू भइसकेको सन्दर्भमा पत्रकारितालाई अझ सशक्त बनाउनु पर्नेमा उनको जोड़ रहेको छ। यो तालिमले पत्रकार

0: सूचनाहरूलाई नयाँ प्रविधि मल्टीमीडियाको प्रयोग र बदलित समयको लय समात्न ठूलो सहयोग पुर्याउने उनको विश्वास रहेको थियो। उनले कहिलेकाहीँ केही संचार माध्यमका कारण समग्र पत्रकारिता क्षेत्रकै बदनाम हुने गरेको प्रति सचेत गराउँदै तालिमले पत्रकारहरूको कार्यशैली र सोचमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको ठूलो प्रभाव परेको र मोबाइल जर्नालिजमको महत्व बढ़दै गएको बताएका छन्। पहिले हुनरबाट पठाउनु पर्ने बाध्यता रहेकोमा अहिले प्रविधिको विकासले पत्रकारितालाई सहज र छिटो बनाएको उनले उल्लेख गरेका छन्। पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले समय आन्दोलनको अभियान समेत शुरू गरेको उनले बताएका छन्। तालिममा सहभागीहरूले प्रशिक्षकबाट धेरै प्रयोगत्मक ज्ञान हासिल गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्। गोर्खाका विभिन्न धार्मिक स्थलको दर्शन गरी पूर्व राजपरिवारका सदस्य पोखरा फर्केका छन्। पूर्व राजपरिवारका सदस्यले गोर्खाको मनोकामना र बक्रेश्वरीको दर्शन सहित पूजाआजा गरेका थिए। पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पार शाह तथा पूर्व युवराज्ञी हिमानी शाह छोरी लगायतका राजछोरीले शनिबार मनोकामना र आइतबार बक्रेश्वरीको दर्शन तथा पूजाआजा गरेका हुन्। उनीहरू शनिबार बिहान 8 बजे मनोकामना पुगेर आधा घण्टासम्म पूजाआजा गरेका मनोकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अञ्जन बस्नेतले जानकारी दिएका छन्। सो दिन उनीहरू मनोकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा बसेका थिए। आइतबार बिहान उनीहरूले बक्रेश्वरीको दर्शन गरेका थिए। करिब 2 हप्ता अघि पोखरा आएका पूर्व राजा ज्ञानेन्द्र सहितको परिवार अझै केही दिन पोखरामै रहने बताइएको छ। परीक्षा नियन्त्रण कार्यालयले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनसाथ परीक्षण एवं सम्परीक्षण थालेको उक्त कार्यालयको कार्यालयले यही वैशाख 29 गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य रहेको छ। माध्यमिक शिक्षा परीक्षा एसी व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षा निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढ़ीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ। गत वर्ष नियमित र स्तरवृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी रहेका थिए। पोखरा 19 गाविमा रहेको महेन्द्र माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी 36 औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़ाउन स्थानीय अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले सामुदायिक विद्यालयमा नै आफ्ना बालबच्चा भर्ना गरेर सहयोग गर्न आग्रह गरेका हुन्। पूर्व वडा अध्यक्ष शोभा मोहन बस पौडेलले शिक्षामा गुणस्तर बढ़ाउन शैक्षिक क्रियाकलाप मात्र नभई जीवनोपयोगी अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने बताएका हुन्। उत्सवका अवसरमा वर्ष उत्कृष्ट शिक्षकबाट बहादुर भुजेल उत्कृष्ट अभिभावकको रूपमा गंगा सुनार र सिंहराज तामाङ सम्मानित भएका हुन्। सो अवसरमा गत शैक्षिक सत्रमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई शैक्षिक खेलकुद र अतिरिक्त क्रियाकलापको पुरस्कार प्रदान गरिनुका साथै छात्रवृत्ति वितरण गरिएको छ। विद्यालयद्वारा स्थापित विभिन्न अक्षय कोषमा रामचन्द्र सुनार, तोकमाया पौडेल, वासुदेव पौडेल, सरस्वती भण्डारी, भीमबहादुर सुनार, पण्डित ऋषिराम पौडेल र तुलसी पौडेलले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख वासुदेव पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मन बहादुर सुनार, पण्डित ऋषिराम पौडेल, सरस्वती भण्डारी, शिक्षक रत्नकुमारी विश्वकर्मा, विद्यार्थी सुदीप पौडेल लगायतले विद्यालयका गतिविधिका बारेमा चर्चा गरेका थिए। निमित्त प्रमुख नन्द राजा दाहालले वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा लेखा सहायक रमेश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। मौलिक लोक भजन सहित आयोजना गरिएको कार्यक्रमको सञ्चालन शिक्षक शरद राज सापकोटाले गरेका थिए। मानसिक तनाव, डर, चिन्ता, फोबिया तथा विभिन्न मनोवैज्ञानिक समस्याबाट जुझिरहेका व्यक्तिलाई लक्षित गर्दै पोखरामा दिव्याश्रम हिलिङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ। पोखरा नवनी रोडमा स्थापना गरिएको केन्द्रले आधुनिक मनोविज्ञान र प्राचीन आध्यात्मिक अभ्यासलाई संयोजन गरेर वैकल्पिक उपचार सेवा शुरू गरेको जनाएको छ। केन्द्रका अनुसार पछिल्लो समय समाजमा डिप्रेशन, अनिद्रा, आत्मविश्वासको कमी, पेनिक अट्याक, भावनात्मक असन्तुलन, अनायासै डर लाग्ने, झस्किने तथा विभिन्न प्रकारका फोबिया सम्बन्धी समस्या समस्या तीव्र रूपमा बढ़िरहेका छन्। यस्ता मानसिक तथा भावनात्मक समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित केन्द्र संचालनमा ल्याइएको जनाइएको छ। दिव्याश्रममा हिप्नो थेरापी, आध्यात्मिक तथा ऊर्जा हिलिङ, चक्र सन्तुलन, फास्ट लाइफ रिग्रेसन, ध्यान तथा रिल्याक्सेसन सेसन मार्फत उपचार केन्द्र प्रदान उपचार सेवा प्रदान गरिने बताइएको छ। साथै एन्जाइटी, डर, फोबिया र डिप्रेसन व्यवस्थापनका लागि विशेष कार्यक्रम संचालन गरिने केन्द्रले जनाएको छ। केन्द्रका संचालकले मानसिक समस्या केवल बाह्य कारणले मात्र उत्पन्न नहुने, अवचेतना मन र आन्तरिक ऊर्जासँग पनि गहिरो सम्बन्ध रहेको बताएका छन्। उनीहरूले उपचार केवल औषधिमा सीमित नभई चेतना र ऊर्जा तहसम्म पुग्न आवश्यक हुन्छ भन्ने अवधारणाका आधारमा सेवा शुरू गरिएको जनाएका छन्। औषधिबाट पुनः राहत नपाएका मानसिक तथा भावनात्मक समस्याका व्यक्तिलाई लक्षित गर्दै केन्द्रले व्यक्तिको अवचेतना मनसम्म पुगेर समस्याको पहिचान र समाधान खोज्ने प्रयास गरिएको जनाएको छ। दिव्याश्रमले आगामी दिनमा सामूहिक हिलिङ कार्यक्रम, ध्यान शिविर, आध्यात्मिक प्रशिक्षण र तथा चेतना विकास सम्बन्धी कार्यशाला संचालन गर्ने योजना पनि अघि सारेको छ। स्थानीय स्तरमा मानसिक स्वास्थ्य र वैकल्पिक उपचार सम्बन्धी सेवा केन्द्र स्थापना हुनु सकारात्मक पहल भएको भन्दै सर्वसाधारणले स्वागत गरेका छन्। मानसिक स्वास्थ्यप्रति बढ़दो सचेतना बीच दिव्याश्रम हिलिङ एण्ड रिसर्च सेन्टरले वैकल्पिक उपचारको नयाँ अभ्यास शुरू गरेको विश्वास गरिएको छ। रेडियो सफलतामा खबर संगालो अवेकेसिन विश्रामको पालो।
1: के हेरेर टोलाए कि अहो, कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825127014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356151। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
16: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो, मसँग मलाई स्यालेरी दिएर राखे
17: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
18: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460 28575, 98067 15947, 98560 32575।
19: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0161-576-110, प्रोप्राइटर मनोज बास्तोला 98560-22225, 98560-26110।
17: बुढा बिहान बिहान काहीँ नलाकाउ
20: मेरी आमै नि घर बनाउन लाएको कुरा त चढाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
17: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
21: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
22: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
23: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ
24: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत देशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
25: होइन के भन्छ यो एरियाले
24: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808241440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
11: एकैछिनको विश्रामपछि खबर संघालुमा स्वागत छ अब बाँकी समाचार राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सभापति रवि लामिछानेले आगामी 5 वर्षभित्र परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य साबित हुने बताएका छन् आइतबार ललितपुरमा पार्टीका सांसदहरूका लागि आयोजित 2 दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले अहिले योगदानको मूल्य माग्ने नभई काम गरेर देखाउने समय भएको स्पष्ट पारेका छन् उनले केही सांसदहरू पार्टीमा शुरूदेखि लागेको भन्दै व्यक्तिगत अपेक्षा लिएर आफू कहाँ आउने गरेकोले गर्दै अहिले योगदानको मूल्य माग्ने अवस्था नरहेको बताएका छन् उनले राष्ट्रपाले छोटो समयमा राजनीतिक उचाई हासिल गरे पनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताएका हुन् फरक विचार सिद्धान्त र राजनीतिक दृष्टिकोण भए पनि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै जगमा अहिलेको परिवर्तन सम्भव भएको उनको भनाइ रहेको थियो सभापति लामिछानेले अबको 5 वर्ष पार्टीका लागि सबैभन्दा महत्वपूर्ण समय भएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम गर्न नसके जनताले अस्वीकार गर्ने चेतावनी दिएका छन् उनले भने हामी ऐतिहासिक क्रान्तिबाट आएका छौं यो क्रान्तिलाई परिणाम दिन सकेनौं भने हामी नालायक साबित हुनेछौं उनले सांसदहरूलाई आफ्नो अभिव्यक्ति र व्यवहारप्रति सचेत रहन आग्रह गर्दै आम नागरिकको भावनामाथि चोट पुग्ने गतिविधिबाट टाढा रहन निर्देशन दिएका छन्
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरीब र श्रमजीवी वर्गमाथि सबैभन्दा बढ़ी पीड़ा दिएको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले निमुखा र श्रमिक वर्गमाथि आघात पुर्याउने काम गरिरहेको दावी गरेका छन्। उनले कम्युनिष्ट आन्दोलनले आफ्नो वर्गीय आधारलाई बलियो रूपमा समात्न नसक्दा कमजोरी देखिएको पनि स्वीकार गरेका छन्। दाहालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू नेपालका कम्युनिष्ट शक्तिलाई कमजोर पार्न सक्रिय रहेको आरोप लगाउँदै वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिनु पर्ने आवश्यकता उठाएका छन्। उनले कम्युनिष्टहरू बीचको एकताले मात्रै वर्ग संघर्षलाई बलियो बनाउन सकिने भन्दै सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले भने अहिले सरकारको तर्फबाट सबैभन्दा गरीब र निमुखा वर्गमाथि नै बढ़ी प्रहार भएको छ। वर्गीय आधारमाथि आक्रमण गरेर नेपालमा कम्युनिष्ट सिद्ध्याउने प्रयास भइरहेको छ। त्यसकारण वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्ट बीच एकता आवश्यक छ। पूर्व प्रधानमन्त्री दाहालले नेपाली जनताले अझै पनि कम्युनिष्ट शक्तिमाथि भरोसा गरिरहेको जिकिर गरेका छन्। राजसभाले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार यही वैशाख 30 गते बस्ने घरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो। बैठकको स्थान र समय भने तोकिएको छैन। यसैबीच राजसभाले 12 जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले 12 जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार प्रदेश समितिको सिफारिशको आधारमा 12 जिल्ला समिति विघटन गर्ने निर्णय भएको हो। त्यस्तै 12 जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय भएको पनि उनले बताएका छन्। यता राजसभाले पार्टी हित विपरीत कार्य गरेका 15 सदस्यहरूको सदस्यता खारेज गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले 15 सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। कुन कुन सदस्यको सदस्यता खारेज गरिएको भन्नेबारे राजसभाले जानकारी गराएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठक शुक्रबार बस्ने भएको छ। निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्नु, सातवटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझाव बारे छलफल गर्न र केन्द्रीय कार्य समिति बैठकको मिति तय गर्न केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्न लागेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन्। पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा छलफल गर्न शुक्रबार बिहान 11 बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय कार्य धुम्बा राहीमा बस्नेछ। अब आर्थिक समाचार। चालू आर्थिक वर्ष 2082/83 10 महिना बित्न लाग्दा सरकारले कुल बजेटको 58.75% खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार 19.64 अर्ब रूपियाँको बजेट मध्ये हालसम्म 11.53 अर्ब रूपियाँ खर्च भएको हो। सरकारले चालू खर्चतर्फ सबैभन्दा बढ़ी रकम खर्च गरेको छ। चालूतर्फ विनियोजित 11.80 अर्ब मध्ये 8.09 अर्ब रूपियाँ खर्च भएको छ, जुन कुल विनियोजनको 68.04% रहेको छ। चालू खर्च सरकारको दैनिक सञ्चालन तलब भत्ता र प्रशासनिक काममा केन्द्रित हुने भएकाले यो शीर्षकमा खर्च उच्च देखिएको छ। अब विदेशका समाचार। इरानले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको 14 बुझे प्रस्तावमा औपचारिक जवाब पठाएपछि मध्य पूर्वमा कूटनीतिक सम्वादको सम्भावना बढ़ेको छ। पाकिस्तानको मध्यस्थतामा प्रस्ताव आदान प्रदान भएको बताइए पनि दुवै पक्षले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। फेब्रुअरीदेखि शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्ध अहिले युद्ध विराममा रहे पनि खाड़ी क्षेत्रमा तनाव कायम भएको छ। इरानले स्ट्रेट अफ होर्मुजमा अवरोध जारी राख्दा विश्व बजारमा इन्धनको मूल्य बढ़ेको छ भने अमेरिकाले इरानी बन्दरगाहमा सैन्य घेराबन्दी गरिरहेको छ। इरानी राष्ट्रपति मसूद पेजेस्क्यानले वार्तामा आत्मसमर्पण नभई राष्ट्रहितको रक्षा भएको बताएका छन्। अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यमा आफू दृढ रहेको बताएका छन्। यिनै खबरसँगै हामी खबर संघालको अन्त्यमा आएका छौं। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन शुरू हुँदै बोक्राको बागलुङ बस्तरमा क्याम्पफाइट गर्ने सजना पक्राउ गोर्खाका विभिन्न धार्मिक स्थलको दर्शन गरी पूर्व राज परिवारका सदस्य पोखरा फर्किए। राष्ट्रिय परीक्षा बोर्ड एसीको नतिजा प्रकाशनको तयारीमा। व्यवसायलाई अपराधी जस्तो व्यवहार नगर्नका व्यवसायको आग्रह। भतिजो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य भएको मुख्यमन्त्री पाण्डेको भनाई। आफूहरू ऐतिहासिक क्रान्तिबाट आएको र परिधान दिन नसके नालाई छवि थुने र बिलामिसानेको चिकिर। सरकारले गरीब र श्रमजीवी वर्गमाथि सबैभन्दा बढ़ी पीड़ा दिएको नेकपा संघले प्रचण्डको आरोप। सरकारको खर्च सन्तुलित, चालुमा उच्च खर्च हुँदा विकास बजेट खर्च 27% सीमित। युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानले पठाए जवाब। र दुई ओलम्पिक खेल काटेका बहादुर पोखरीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने। यिनै खबरसँगै रेडियो सफलताले उत्पादन गरेको बिहान 6 बजेको खबर सङ्घालको समय सकिएको छ। तपाईँ इन्टरनेट अनलाइनको www.radiosafalta.com गएर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर पनि सङ्घालन सुन्न सक्नुहुनेछ। हामी सफलताको पाइलामा अबको केही बेरमा तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम बिजनेस एड रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।
6: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
10: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छ, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
11: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
10: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
12: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560335394।
13: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154.
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856124046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
2: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
3: अङ्कल अङ्कल आउनुहोस् म अर्जुनलाई बाटो काटाइदिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: Umanga.
1: यस संसारमा असम्भव कुराहरूलाई सकारात्मक सोचले सम्भव बनाउँछ।

को हरेक समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस, तपाईका राम्रा राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौं। यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौं। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ। हामी सुन्दर देखिन्छौ। मनभित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा, सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाई जादू मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईले यो कुरा बुझ्नुभयो भने तपाईको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए, कसले तपाईलाई यो जीवन दिए, उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदाए भने मलाई त हाँसो उठ्यो, तुरन्तै डाक्टर कहाँ जानेछन्, मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको शोभा बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ मानिसले त कल्पना पनि गर्न सक्दैन यो भन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन बनाउन लगाउँछु, अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमरमरको छ त्यसको भुइँ, भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्, त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं, त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन। हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्छ।

जसैउ त्यस कोठा भित्र जान्छ म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु। उसले त्यो कुरा बिर्सिन्छ। अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोशिश गर्छ, उसले केही देखिरहेको त छैन, अनि के गर्न थाल्छ, हातले छाम्न थाल्छ। अब उसले हातले छाम्न थाल्छ अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ सिसाको, र त्यो झर्छ र फुट्छ।

0: अब के भयो भुइँमा सिसै सिसा, अनि उसले देखिरहेको त छैन। अलि अघि जान्छ, त्यसपछि उसलाई सिसाले घोच्छ, घोच्छ कि घोच्दैन, अनि के हुन्छ? दुख्छ, पीड़ा हुन्छ, कराउँछ। अब के गरोस् बिचराले? जब खुट्टामा सिसाले घोच्यो भने अघि बढे, दुख्छ तैपनि दुख होइन त, अनि पछि गयो तैपनि दुख। अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ। उसले आँखा जति उघारेर हेरे पनि, यति उघारे पनि अन्धारो छ भने उसले केही देख्न त सक्दैन। जे होस्, यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला? उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ। अनि उसले के गरोस्? एउटै कुरा छ, के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ? त्यो कहिले थाहा हुन्छ? बत्ती बालेपछि। त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ? त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ? त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ? यी सारा कुरा, आनन्द लिने, चित्रकलालाई हेर्ने, खानेकुराको आनन्द लिने, पलङमा सुत्ने, सिसाबाट बस्ने, पानी पिउने, यी सबै समस्या बत्तीकै हो। त्यसो भए मेरो एउटा प्रश्न छ, तपाईँ नै हो ऊ? मैले भने गरीब गरीब जोसँग केही पनि छैन, जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो? कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो? कति पैसा ल्याउनु भएको थियो आफूसँग? एक कौडी पनि थिएन। सबभन्दा दरिद्र, दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, यस्तो गरीब त कोही पनि छैन। र नौ महिनादेखि केही खाएकै थिएन, नौ महिनादेखि केही पनि खाएको थिएन। हेर्नुहोस्, जब म जान्छु संसारमा, मानिसहरू मसँग यही प्रश्न सोध्छन्, हजुर पानी छ कि छैन यो कोठामा? अनि म के भन्छु? बत्ती बाल्नुहोस्। जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ, जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन्छ हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
7: किन यताउता गर्नु पर्यो पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि
8: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860390362 9856334332 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850628104
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट सप।
2: खै जन्म दर्ता दिनुस् त?
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बन।
8: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डडेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डडेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
9: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
8: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061 570 171।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: हामी सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्
5: आफ्नो बच्चा राम्रो होस् स्वस्थ होस् सुगठित होस् भन्ने सबैले चाहन्छन्
2: आर्थिक
5: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ
6: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ
2: राजनैतिक
7: नेपालको राजनीतिक अवस्था हिजो आएको उडेर पानी जस्तो छ
8: मदन भण्डारी भाइ साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोडेर हामी एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ
2: मानव अधिकार जफत रखाइता
7: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासङ्घले जोड दिनुपर्ने आवश्यकता छ
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ
9: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामी सामुदायिक विद्यालयको शिक्षाको अवस्था र त्यसलाई सुधार गर्नका लागि के कस्ता प्रयासहरू भइरहेका छन् हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ विन्ध्य सोझीमाभी, पोखरा महानगरपालिका वडा नम्बर 19 तल्लाकोटमा रहेको छ। यस विद्यालयका प्रधान अध्यापक हुनुहुन्छ श्री रामाचार्य सर। उहाँसँगको कुराकानी लिएर आएका छौ। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद दुर्गा म्याम।
0: हजुर, हामीले सुनेको केही प्रयासहरू भइरहेका छन् विद्यालयमा, होइन, विद्यार्थीहरूलाई प्र्याक्टिकल्ली पनि सहभागी गराउनुपर्छ भनेर विभिन्न कामहरू गरिराख्नु भएको छ। अहिले पछिल्लो समयमा चाहिँ विद्यालयको अवस्था चाहिँ कस्तो छ?
1: यो पोखरा 19 नितान्त महानगरपालिकाको सुदूर उत्तरको बोर्डर साइडमा रहेको विन्ध्येश्वरी माध्यमिक विद्यालय इतिहासमा 17 सालमा स्थापना भए पनि विभिन्न कालखण्डहरूलाई पार गर्दै 71 सालमा मात्रै मावि सञ्चालन भएको अवस्था छ। र यो प्रस्तावित माविको अवस्थामा रहँदै गर्दा भूगोलले पनि गाउँको परिवेश र विद्यार्थीको त्यो बसाई सराईले गर्दाखेरि संख्यात्मक हिसाबले पनि कम भएको हुनाले राज्यले त्यतातिर जति दिनुपर्ने चासो नदिइरहँदै गर्दाखेरि पनि त्यहाँको स्थानीय जुन तह र अभिभावकहरू र शिक्षकहरूको जुन जोडबलले गर्दा 70-71 बाट 82 सम्मको जुन शैक्षिक सत्रमा आइपुग्दाखेरि विद्यालयले 100% नतिजा ल्याउँदै गरेर आफूलाई स्थापित गर्न सफल भएको त छ। यद्यपि धेरै चुनौतीहरू अझै छन्। भूगोलको हिसाबले पनि त्यहाँ कम उत्पादन योग्य ठाउँ अनि खानी र खोला किनारमा काम गर्ने अभिभावकहरूको संख्या बढी हुनाले विद्यार्थीहरू आउने जाने रेसियो जुन स्थित नभएको अवस्थाले गर्दा धेरै चुनौतीहरू छन्।
0: ती चुनौतीका बावजुद पनि तपाईँहरू प्रयासरत हुनुहुन्छ, होइन? अहिले विद्यालयका विशेषताहरू चाहिँ के हुन् त?
1: सर्वप्रथम त हामीले विद्यालय सरकारी स्कुल भए पनि नर्सरीमै अनि नेपाल सरकारको नीति अनुसार ईसीडी र 1 क्लास हुनुपर्ने हो। र हामीले हाम्रा अभिभावकहरूको चासोलाई मध्यनजर गर्दै पीजी त्यसपछि नर्सरी एलकेजी युकेजी गर्दै त्यो ग्रेडहरू छुट्याउनु पर्नेछ, जसले गर्दा बच्चाहरू बोर्डिङ स्कुल अथवा संस्थागत स्कुलतिरको मोह घटोस् भन्ने हिसाबले र विद्यालयमा 9:30 बजेबाटै पिकअप ड्युटी राखिएको छ, जसले गर्दा सरहरू म्याडमहरूको ड्युटी अनुसार उपस्थित रहेर विद्यार्थीहरूलाई फर्स्ट आवरमै उनीहरू कस्तो अवस्थामा विद्यालयमा प्रवेश गरिरहेका छन् भन्ने कुराको मोनिटरिङ भएर ह्याप्पी मोडमा विद्यालयभित्र छिर्ने वातावरण बनाइएको छ। त्यसपछि दिउँसोका जुन पनि खेलकुदका गतिविधिहरू हुन्छन् तिनलाई पनि तहगत हिसाबले विभाजन गरिएर छात्र छात्राको पनि टर्नवाइज बनाएर त्यो खेल मैदानको हिसाबले पर्याप्त नभए पनि अप्टिमम युटिलाइज गर्ने सोचका साथ व्यवस्थापन गरिएको छ भने माघी तहसम्म पढाउने शिक्षकहरूको नर्सरी एलकेजी युकेजीसम्म मोनिटरिङ गर्दै 1-10 सम्मको कक्षाहरू पनि राखिएको छ, जसले गर्दा सबै टप टु बटमकै सर म्याडमहरूको रिलेसन सानोबाट ठुलोसम्मै रहने भएको भएर त्यसले विद्यार्थीहरूलाई बढी एउटा आत्मानुभूति हुने सर म्याडमहरू र विद्यालयप्रतिको चासो बढाउन प्रयास गरिएको छ।
0: त्यो विशेषता देखेर त्यहाँ तपाईँहरूको प्रयास देखेर विद्यार्थी भर्ना आफै हुन आउनुहुन्छ कि केही प्रयास पनि त्यो विद्यार्थी भर्ना अभियानै चलाउनु पर्ने त्यो अवस्था छ कि?
1: हामीले विगतमा त घर दैलो कार्यक्रम गरेर ब्यानर लिएरै प्रत्येक अभिभावकको घर घरै जाने चलनै थियो। यो पछिल्लो 4 वर्ष यता हामीले ब्यानर लिएर भर्ना अभियानका साथ घर घरै जाने प्रचलन छोडेका छौँ र जो अभिभावकहरू हाम्रो कार्यप्रति सन्तुष्ट हुनुहुन्छ उहाँहरू आफै सम्पर्कमा आएर अनि बाबु नानीको भर्ना गर्नु पर्यो सर। अब अन्त टाढा पठाउनुभन्दा यहाँ तपाईँहरूकै रेखदेखमा बढी भेटघाट गर्न पनि हामीलाई सजिलो, केही कुराहरू सहजीकरण हुने भएको हुनाले आफ्नो ठाउँको हाम्रो विद्यालयलाई हामीले माया मान्नुपर्छ भन्ने कन्सेप्टको विकास हुन गइरहेको छ र अहिले धेरै संस्थागत स्कुलमा गएका बाबु नानीहरू पनि यो वर्ष हामीले 30 जना नयाँ विद्यार्थीहरू थप भर्ना गर्न सफल भएका छौँ. त्यो पनि एउटा हामीले भूगोलको हिसाबले एउटा उपलब्धिमूलक मान्छौँ, किनभने त्यहाँ बसाइ सराइको कारणले गर्दा गाउँहरू रित्त घर मात्रै छन्, गाउँहरू रित्त हुने अवस्थामा छन्. यद्यपि 30 जना भनेको अरू सहरको हिसाबले त त्यो केही नै होइन, तर हाम्रो गाउँको हिसाबले हेर्दा त्यो पनि राम्रै उपलब्धि हो भन्ने हाम्रो बुझाइ छ.
0: हजुर हजुर, हो नि. अहिले त अब धेरै सामुदायिक विद्यालयहरूमा भर्ना अभियान चलाउनु पर्ने विद्यार्थी संख्या एकदमै न्यून भइरहेको अवस्था छ. यो तपाईँहरूको यो निरन्तर प्रयासले चाहिँ राम्रो भएको छ.
1: हजुर, होइन, हामी यो वर्षमा लगभग 4-5 चोटि अभिभावकहरूसँग भेटघाट गर्नको लागि भर्ना अभियानको पिरियड मात्रै नभइकन अभिभावकहरूसँग बच्चाहरूको अवस्था कस्तो छ, परीक्षाभन्दा अगाडि परीक्षा आउन लाग्यो भनेर इन्फर्मेसन त पठाइन्छ, तर पनि अब जाँचको पिरियड छ कि परीक्षाको बेला तपाईँहरूले दिनुपर्ने समय व्यवस्थापन गरिदिनु होला, र उसको स्वास्थ्यको अवस्था के छ, परिवार पनि विद्यालयसँग आउन एउटा माध्यम बनोस्, केही कुराहरू हामीले घरै गएर भए पनि सुन्ने वातावरण बनोस् भनेर प्रत्येक वर्ष 4 वा 5 पटक हामी होम भिजिटकै कार्यक्रम राख्छौँ. त्यसले गर्दा अभिभावकहरू अब बच्चासँग ठोकिने उनीहरूको गुनासोहरू फोन गरेर भन्न भन्दा पनि प्रत्यक्ष शिक्षकहरू उपस्थित हुने बेलै भन्ने पद्धति पनि छ. यद्यपि त्यो छोराछोरीहरूले मोबाइल चलाएको होमवर्क गरेको नगरेको अरू विभिन्न गुनासाहरू राख्ने भन्न त अहिले मेसेन्जर ग्रुप छ, कक्षागत हिसाबले ग्रुप वाइज बनाइएको छ, त्यसमा नै आउँछ. तर कतिपय सबैलाई नभनिकन प्रत्यक्ष सरमेम्बरलाई नै भनौँ भनेर राखिएका विषयवस्तुहरू नि उहीँ गएर भेट्दाखेरि सहज रूपमा भन्नुहुन्छ, त्यसमा खुसी साथ सेयर गर्नुहुन्छ त्यसलाई.
0: हजुर, तपाईँले यति लामो समय शिक्षण पेसामा लागेर होइन त्यो पेसाभन्दा पनि सेवासँगै जोडेर अगाडि बढिराख्नु भएको छ, विद्यालयले पछिल्लो समय गरेका मुख्य उपलब्धि चाहिँ केलाई मान्नुहुन्छ?
1: पहिलो त हामीले शैक्षिक गुणस्तर नै सुधारेका छौँ, किन भन्दा हिजो त्यहाँ विद्यार्थी संख्याको हिसाबले जुन क्वालिटी मेन्टेन थियो, मावि पढ्ने विद्यार्थीहरू त्यहाँ भन्दा अन्यत्र सेवा सुविधा गुणस्तर राम्रो छ भनेर जाने रेसियो बढी थियो भने अहिले यहीँ अन्यत्र स्कुलको भन्दा यहीँ राम्रो हुन्छ. पोखराका इन्टरभ्यू लिएर जुन सेलेक्टेड गरेर राखिएका विद्यालयका विद्यार्थी पनि अहिले केही विद्यार्थीहरू हाम्रो स्कुलमा गएर भर्ना हुनुभएको छ. यो हाम्रो लागि खुसीको कुरा हो. यद्यपि विद्यार्थीहरूलाई जीवनोपयोगी सिप सिकाउनुपर्छ भनेर हामीले विगत 2 वर्ष देखौँ त सिकाइ केन्द्रको सहयोगमा, गायत्री बहुद्देश्य सिकाइ केन्द्रको सहयोगमा, वडाको सहयोगमा हामीले विद्यार्थी कृषि सिकाइ केन्द्र स्थापना गरेका छौँ, र त्यहाँ टनेल 2 टनेल लगाएर गोलभेडाहरू अनि बेमौसमी बालीहरू र घर घरमा गएर विद्यार्थीहरूले बिरुवा उत्पादन गरेर हामीले पनि लगाउनुपर्छ है भन्ने एउटा सिप, अनि अहिलेका सानो बाबु नानीहरू माटोसँग मलसँग अलिकति छिछी दुर दुर गर्ने स्वभावलाई पनि घटाउनको लागि र केही न केही जीवनोपयोगी सिप सिक्नपर्छ है भन्ने सोचका साथ विद्यार्थीहरूलाई शुक्रबारी कार्यक्रमहरूमा नि दुबोको माला बन्ने, दुना टपरी बनाउन लगाउने र पकौडाहरू सेलरोटीहरू बनाउन सिकाउने त्यो अभ्यासका साथ उनीहरूले भोलि आफ्नो जीवनमा पर्दा पनि गरौँ भन्ने सोचका साथ हामीले कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ. यद्यपि विद्यालयको आन्तरिक स्रोत केही पनि नभएको हुनाले अब राज्यले दिने एउटा जुन फिक्स अनुदान सहयोग हुन्छ त्यो तत्त्व शीर्षकमा आएको त्यही शीर्षकमै खर्च गर्नुपर्ने बाध्यताले गर्दा केही समस्याहरू भने देखिरहेका छन्. समयमा गोडमलको समस्याहरू, मलको बिउको समस्याहरूदेखि लिएर व्यवस्थित हिसाबले अझै कृषिलाई आधुनिकरण गर्नमा हामीलाई प्रदेश स्तरीय केन्द्रबाट अथवा स्थानीय स्तरबाट कृषिसँग रिलेटेड कार्यक्रमहरूबाट सहयोग भयो भने अझ हामी त्यसलाई झन् फड्को मार्न सक्थ्यौँ कि भन्ने छ. सम्बन्धित निकायमा घचकै ल्याउन पनि घचकै राखिएको छ.
0: पहल भएको छ, रेस्पोन्स चाहिँ कस्तो पाउँदा?
1: रेस्पोन्स पनि राम्रो छ. अहिले पछिल्लो समय महानगर कृषि यो शाखाबाट हात्ती ट्र्याक्टर सहयोग भएको छ, त्यस्तै सम्पूर्ण साना किसान कृषि सहकारी संस्थाबाट टनल प्लास्टिकको सहयोग भएको छ, विभिन्न सङ्घ संस्थाहरूमा सहयोग माग्ने क्रम जारी छ, माग्दै सहयोग दिँदै काम गर्ने क्रम निरन्तर अगाडि बढ़िरहेको छ. यसमा सम्पूर्ण शिक्षक साथीहरूले साथ दिनुभएको छ. अब साथीहरूको त्यो सहयोगप्रति 10-4 मात्रै नभइकन बिहान 7 बजे स्कुलमा जुट्नु पर्ने छ भन्यो भने 7 बजे जुट्नुहुन्छ, बेलुका 7 बजेसम्म बसेर पनि यो काम सकेर जानिदिनु भनेपछि त्यो काम फत्ते बनाएर हिँड्ने परिपाटीले गर्दा धेरै सहयोग प्राप्त भएको छ, जसले गर्दा हामीले आफ्नो लक्ष्य उन्मुख भएका छौँ।
0: हजुर, यो के सर, जस्तै सामुदायिक विद्यालयको कुरा गर्दाखेरि तपाईँ एउटा प्रधान अध्यापक, कसरी त्यहाँको शिक्षाको गुणस्तरलाई मात्रै हेर्न पाएदेखि कति अझै बढी गुणस्तर हुन्थ्यो होला होइन, त्यहाँ स्रोत र साधन पनि जुटाउनु पर्ने, सबैजनालाई निरीक्षण पनि गर्नुपर्ने होइन, कहाँ गएर कसरी यस्तो भेट्न पाए आउँथ्यो कि पनि भन्नुपर्ने, यो कामको लोड होइन अलि बढी भएको अथवा त्यसमा मात्रै केन्द्रित हुन पाए, राज्यले सबै सुविधाहरू सामुदायिक विद्यालयमा पनि दिएर प्रधान अध्यापकलाई त्यो खालको शिक्षातिर मात्रै केन्द्रित हुने वातावरण बनाए भने त धेरै नतिजा राम्रो हुन्थ्यो होला होइन सर।
1: एकदम, त्यो एउटा प्रधान अध्यापकले अब अभिभावकसँग पनि ठोकिराख्नुपर्ने, व्यवस्थापन समितिको दायित्व पनि समितिले पनि अब प्रहले बसपछि गर्नुहुन्छ, सरले बुझ्नुभयो बुझ्ने छ भन्ने ठाँ गर्नुहुन्छ भन्ने हुन्छ, शिक्षक स्टाफहरूको पनि अब हेरसर भएपछि हेरसरको दायित्वभित्र पर्छ भन्ने बुझाइ रहन्छ, जसले गर्दाखेरि लोड त अटोमेटिक बढी हुन्छ। त्यसमाथि पनि यो आन्तरिक स्रोत आमदानीका स्रोतहरू नभइकन राम्रो फड्को मार्नको लागि राज्यबाट जुन अहिलेको प्रति मैत्री कक्षाहरू प्राविधिक शिक्षित विद्यार्थीहरूलाई जुन जीविकोपार्जन गर्ने एउटा ज्ञानको अवधारणा आइरहेको छ, त्यो सँगसँगै डिजिटल लिटरेसीका कुराहरू छन्, त्यसै गरी अहिले नवीनतम सोच राखेर गर्नुपर्ने धेरै कामहरू छन्, त्योसँग हरेक साधन स्रोत र सबै व्यवस्थापन गर्नको लागि एउटा प्रको लागि स्रोत पनि खोज्नुपर्ने, कार्यान्वयनको बाटो पनि जानुपर्ने र कम्प्लिट रिजल्ट पनि देखाउनु पर्ने हुनाले चुनौती त अटोमेटिक बढी नै हुन्छ। त्यो एउटा मात्रै जुन स्रोत परिचालन नगरिकन स्रोतको व्यवस्थापन भइदिने हो भने त्यसमा अझै कार्यमा आफू दत्तचित्त भएर लाग्नको लागि रिजल्ट पनि राम्रो निकाल्नको लागि सहज अटोमेटिक हुन्थ्यो।
0: पक्कै पनि त्यो सँगसँगै एउटा विद्यालयलाई उत्कृष्ट बनाउनको लागि शिक्षक विद्यार्थी अभिभावकको भूमिका चाहिँ कस्तो हुन्छ?
1: यो त तिनैजनाको अनन्यास्थित सम्बन्ध भएकै छ र हुन पनि पर्छ। एउटा विद्यालयमा शिक्षक मात्रै लागि परेर पनि विद्यार्थी सफल बन्दैनन्, अभिभावकले मात्रै चिन्तित बनेर पनि त्यहाँ सफल हुने सम्भावना रहँदैन, र विद्यार्थीले मात्रै चाहेर पनि त्यसको आउटपुट देखिँदैन। शिक्षक विद्यार्थी अभिभावक बीचको आपसी जुन अन्तर सम्बन्ध छ त्यसलाई प्रगाढ बनाएर एक अर्का बीचको कमी कमजोरीहरूलाई आपसी समझदारीमा समस्याको समाधान गर्दै शिक्षक त पेसाप्रति अब यो समर्पित नै हुन पर्यो, अभिभावकले नै आफ्नो कर्तव्य पूरा गर्नु पर्यो, र विद्यार्थी पनि जुन आफ्नो उद्देश्य प्राप्तिको लागि मेहनत गर्ने बानी भयो भने मात्रै बल्ल रिजल्ट राम्रो आउन सक्छ। अहिले अब रिजल्ट मात्रै त्यो कागजी रिजल्ट मात्रैलाई पनि राम्रो मान्ने त्यो व्यवस्था भइरहेको छ, यद्यपि त्यो जीवनको उत्तरार्धमा आउँदा ए प्लस रिजल्ट आउँदै गर्दा उसको व्यवहारिक ज्ञान कति छ भनेर मापन गरिएको छैन, त्यसले भोलि जीवनमा ए प्लस आएको छ तर सामान्य व्यवहारिक कुराहरू सिकेको छैन भने उसको ए प्लसकै क्याटेगोरीको सधैँ बन्न नसक्ने हुन सक्छ। त्यसले व्यक्तिगत हिसाबमा चाहिने अरू विभिन्न सिपहरू सिक्दै ए प्लसको रिजल्टसँग अब्बल होस् भन्ने प्रमाणित हुन आवश्यक छ।
0: पक्कै पनि एउटा समय थियो होइन, तपाईँ अब हामी नै पढेका विद्यालयहरूमा त्यो रिजल्ट भन्दा नै प्र्याक्टिकल ज्ञान हामी घरमै पनि गरिरहेका हुन्छौँ होइन, ती विद्यार्थीहरू अहिले देशका मलाई लाग्छ सबै ठाउँमा सबै जसो ठाउँमा चाहिँ ती विद्यार्थीहरू पुगेका छन्, तर पछिल्लो समयमा निजी क्षेत्रबाट आइरहेका विद्यार्थीहरू देशमा नबस्ने खालको अवस्था छ होइन, अब यसपछि कहाँ जाने त भन्दा विदेश हुन त त्यो समग्र विद्यार्थीमा छ, अझ बढी त्यो खालको देखिन्छ र अलिकति आत्मविश्वास पनि कम भए जस्तो, त्यो आफैले गर्ने विद्यार्थीमा अघि भन्नुभयो नि हामीले माटोसँग खेल्ने केही सिपहरू सिकिरहेको उसलाई आफै आफ बोल्न पनि आउँछ, उसको कन्फिडेन्सै छुट्टै हुन्छ कि
1: एकदम। हजुर, जो विद्यार्थी स्वस्फूर्त रूपमा म केही गर्छु म केही गर्न पर्छ भन्ने भावनाको विकास गर्न सकियो भने यो मेरो पढ्ने जिम्मेवारी हो. पढ्ने सँगसँगै यी विभिन्न कामहरू, मेरो बुवाले गरेको काम, मम्मीले गरेको काम, दाई दिदीले गरेको काम, वरिपरि छिमेकीले गरेको कामको सो मूल्याङ्कन गर्दै कुन काम ठिक हो, कुन काम बेठिक हो भन्ने पहिचान गर्न सक्ने र ठिक कामलाई आफूले जीवनमा अवलम्बन गर्न सक्ने भयो भने उनी जुनसुकै ठाउँमा गए पनि, जुनसुकै परिस्थितिको सामना गर्नु परे पनि फ्रस्ट्रेसन नहुने र समय परिस्थिति अनुसार आफूलाई रूपान्तरण गर्न सक्ने भन्ने थिए. र अहिले हामीले पनि हाम्रो विद्यालयमा त्यही सोचका साथ एउटा जुन विभिन्न उपसमितिहरू गठन गर्दै अहिले तत्काल बिन्देश्वरी माविमा 26 हामीले उपसमिति गठन गरेका छौँ शिक्षक स्टाफ विद्यार्थी सहितको. त्यो 26 उपसमितिहरूको विभिन्न कार्य बाँडफाँड गर्नुहुँदाखेरि विद्यार्थीहरू एक न एक ठाउँमा ठोकिराख्नुपर्ने, प्रत्येक शुक्रबार अथवा प्रत्येक हप्ताको एउटा न एउटा एक्टिभिटिजहरूमा इन्भल्भमेन्ट भइराख्नु पर्ने, जसले गर्दा अगाडि आएर बोल्न डराउने बच्चाहरू अगाडि आएर बोल्ने बानी पर्ने, कक्षा कोठामा पछाडि मात्रै बसिराख्नेलाई पनि रोटेसनको बेसमा अगाडि आएर आफ्नो प्रस्तुतिले गर्दा अगाडि आउन सक्ने, बारीमा गएर खेतीपाती गर्दाखेरि पनि मलसँग माटोसँग घुलमिल हुँदै गर्दा उनीहरूले यो भनेको उत्पादनसँग पनि जोडिएको रहेछ र सबैले गर्नुपर्ने दायित्व रहेछ, सर म्याडमले पनि गर्नुभएको छ भनेपछि त्यहाँबाट पनि केही कुराहरू सिक्ने र प्रतिस्पर्धात्मक हिसाबले नतिजा त सबैभन्दा अगाडि नै चाहिन्छ र जाँचमा पनि आफ्नो नम्बर यो जिपिए यति मेरो टार्गेट हो भनेर अलरेडी तोकिएको टार्गेट अनुसार तपाईँले पुरा गर्नु चाहिँ गर्नु न भनेर विद्यार्थीलाई हामीले कमिटमेन्ट पनि गराउँछौँ र सोद्धाखेरि म यति गर्छु सर भनेर अनि युनिट वाइज क्रममा हामीले तिम्रो अब यो टार्गेट पुरा गर्नको लागि के गर्छौ त भनेर सोधेपछि कसैले समय बढाउँछ, कसैले म अब एक्स्ट्रा ट्युसन कोचिङ अथवा अरू टेक्निकल आफ्ना गाउँमा भएका दाई दिदीहरूसँग सिकेर भए पनि म मेहनत गर्छु भनेर प्रतिबद्धता जाहेर गर्छन्, अब कतिको पुरा हुन्छ कतिको त बाँकी नै रहन्छ त्यो विद्यार्थीको स्वभाव अनुसार फरक फरक नै हुन्छ.
0: हजुर, आफ्नो तर्फबाट त एकदमै प्रयास गरिराख्नु भएको छ त, जस्तै स्थानीय सरकारले अहिले त होइन महानगर पनि छ, प्रदेश सरकार पनि छ, संघ सरकारले पनि कस्तो खालको नीति ल्याइदियो भने, कस्तो खालको कार्यक्रम भइदियो भने सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा अझै सुधार हुन्थ्यो.
1: अहिले मलाई लाग्यो त विद्यालयहरू अब पुनर्संरचना गर्नुपर्ने देखिन्छ. यो विभिन्न ठाउँ अनुसार हिजो पञ्चायती व्यवस्थामा वडा पिच्छे खोलिएका विद्यालयहरूमा अहिले धेरै साधन र स्रोतको पनि अभाव, विद्यार्थीहरूको पनि अभाव र अभावै अभाव बीचको आउटपुट फेरि बेस्ट निकाल्नु पर्ने एउटा चुनौती छ, जसले गर्दा मेगा स्कुल कन्सेप्टमा अब एटलिस्ट नोमिनल 1500-2000 विद्यार्थी भएको स्कुलहरूको कन्सेप्टलाई मध्यनजर गर्थे. बरु वडाभित्र सिङ्गो महानगरपालिकाको एउटा वडामा एउटा स्कुलको कन्सेप्ट राखेर बरु 1-3 एउटा स्कुलमा पठन पाठन हुने भौतिक संरचनाको उपयोग गर्नको लागि 6-8 अर्को ठाउँमा हुने 9-12 अर्को ठाउँमा प्रयोग गरेर भए पनि विद्यालयहरू जुन साधन र स्रोतको कमी छ भन्ने अनुभूति नगरिकन टिचरहरूलाई एउटा तपाईँहरूले सिकाउनु पर्ने दायित्व यो हो, सिकाइ उपलब्धिहरू यति छन् र त्यो उपलब्धि हासिल भयो कि भएन भनेर मोनिटरिङ गर्दै र त्यो उपलब्धि हासिल गर्नलाई मात्रै केन्द्रित बनाउने वातावरण बन्यो भने पछिल्ला दिनमा सिकाइ उपलब्धिहरू बिस्तारै परिमार्जन पनि हुँदै आएका छन् र अहिले यो 205 दिन पठन पाठन हुने यो आइतबार र शनिबारको विधाले गर्दा विधा बढ्दै गर्दा धेरै अभिभावक शिक्षामा आबद्ध हुनेहरूको चासो पनि छ, अब पढाइ हुने दिन घटे कसरी उपलब्धि हासिल हुन्छ भन्ने चिन्ता पनि बढेको छ. यद्यपि विद्यार्थीहरू अझै पनि हामी सहरका मात्रै विद्यार्थीहरूलाई मध्यनजर गरेर भएन, गाउँ गाउँका विद्यार्थीहरूलाई मध्यनजर गर्दाखेरि अझै पनि शिक्षाको त्यहाँ पहुँच पुग्न नसकेको अवस्था पनि छ र पोखरा महानगरपालिकाभित्र मात्रै हेर्दा नि पुरानो 10 गाभिएका गाविसहरूको हिसाबले हेर्ने ठाउँमा र पहिल्यैबाट उपमहानगरपालिकाको भएको ठाउँलाई हेर्दा अझै भौगोलिक हिसाबले फरक छ र त्यहाँ अभिभावकहरूको चेतना स्तर पनि फरक छ, अभिभावक सँगसँगै विद्यार्थीहरूको पनि त्यो सोच अनि परिस्थिति र बाध्यता पनि फरक फरक छ, जसले गर्दा सिकाइ उपलब्धिहरू जुन आउनुपर्ने हो त्यति अझै आउन सकेको छैन। अनि विद्यालयमा पनि आन्तरिक स्रोतहरू नभएका कारणले सबै प्रतिस्पर्धात्मक हिसाबले पोखराको एक नम्बर राम्रो आमदानीको स्रोत भएको स्कूलको रिजल्ट र पोखराको न्यून आमदानीको स्रोत भएको स्कूलको रिजल्ट कम्पेयर गर्नुपर्ने यो मानहरूको परिपाटी छ, नतिजा विश्लेषणमा हुन्छ, स्थानीय तहको पनि त्यही हिसाबले विश्लेषण गर्नुहुन्छ। र जहाँ हरेक सेवा र सुविधा प्राप्त छ त्यहाँ अटोमेटिक धेरै नतिजा नै आउने भयो, जहाँ छैन त्यहाँ धेरै मेहनत गर्दा पनि कम आएको हो कि भन्ने अनुभूति हुने परिस्थिति छ, जसले विद्यार्थीहरूको मनोबल राम्रो र नतिजा आउने ठाउँ गएर पढ्न पाए राम्रो हुन्थ्यो कि भन्ने रेसियोले गर्दा गाउँतिरका घरहरू अझै रीतिनै गइरहेका छन्। वैदेशिक रोजगारीको कारणले पनि श्रीमान विदेश गएपछि श्रीमतीहरू सुख सुविधाको भोग गर्ने एउटा बहाना छोराछोरी पढाउने हिसाबले बजारतिर झर्ने पनि पद्धतिको विकास छ, जसले गाउँतिरका स्कुलहरूलाई प्रत्यक्ष प्रभाव पारेको छ।
0: अहिले जस्तै शिक्षकहरूको क्षमता विकासका लागि के कस्ता कार्यक्रमहरू छन्, के आवश्यक छ?
1: शिक्षकहरूको क्षमता विकासको लागि पहिला त स्थानीय तहबाट समय समयमा तालिमहरूको व्यवस्थापन भइरहेको छ र त्यो तालिमहरू हुँदै गर्दा स्वस्फूर्त रूपमा स्थानीय तह शिक्षा महाशाहबाट सर फलानु दिन फलानुको तालिम छ भनेर पठाइदिने विषयगत हिसाबले पठाउने चलन पनि छ। यद्यपि अहिले अनलाइन तालिमहरू धेरै छन् अनि सीएचआरडीको लर्निङ पोर्टलबाट पनि शिक्षण सिकाइको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू तयारी अवस्थामा राखेर अनलाइनमै छ। त्यसबाट पनि शिक्षक साथीहरूले आफूलाई विषयगत हिसाबले लागेको सिक्नुपर्ने कुराहरू सिक्न सक्ने वातावरण बनेको छ र अहिले डिजिटल जमाना आइसकेको हुनाले तालिम एउटा माध्यम मात्रै हो। यदि शिक्षकको इच्छा शक्ति भयो भने अहिले सामाजिक सञ्जालबाट र गुगलबाट विभिन्न शिक्षा सम्बन्धी जुन साइटहरू छन् तिनीहरूबाट मनकै शैक्षिक सामग्री को सन्दर्भ सामग्रीहरू टिचरले आफै स्वस्फूर्त आर्जन गर्न सक्ने र परिमार्जन सहित आफूले बनाउन सक्ने परिस्थिति भएको हुनाले अहिले तालिम मात्रै पाइन तालिम भएन भनेर दोस्राउनु पर्ने सिचुएसन पनि छैन। एउटा सुदूरपश्चिममा सिकेको सिप, सुदूरपूर्वमा सिकेको सिप पोखरामा त्यसलाई कोलाबोरेसन गरेर नयाँ परिमार्जन गरेर बनाउन सक्ने परिस्थिति बनेको छ, जुन अहिलेको सामाजिक सञ्जालको राम्रो प्रयोग गर्न सकियो भने त्यो नै एउटा एक प्रकारको प्रत्यक्ष तालिम जस्तो रहन्छ भन्ने मेरो बुझाइ पनि छ र धेरै साथीहरूले त्यो पनि गरिराख्नु भएको छ। अहिले धेरै स्थानीय तहहरूमा शैक्षिक सामग्री निर्माण बनाउने प्रतिस्पर्धात्मक हिसाबले एउटा स्कुल अर्को स्कुलहरू बीचको आन्तरिक प्रतिस्पर्धा बनाउने रेसियोहरू पनि बढ़िरहेको छ र कक्षा कोठामा हिजोको चाहिँ चक र डस्टर मात्रै लिएर जाने पद्धति पनि अन्त्य भइसकेको छ। हाम्रो जस्तो सामान्य आर्थिक अवस्थाले कमजोर भन्दै गरेको स्कुलमा नि प्रत्येक कोठामा हामीले सीसी क्यामेरा जडान गरेका छौँ, साउन्ड सिस्टमबाट मोनिटरिङको पाटो पनि अफिसबाटै गर्न मिल्ने पद्धतिको विकास भएको छ। यद्यपि त्यो विद्यार्थीहरूलाई पनि एउटा अनुशासनकोमा राख्ने कडीको रूपमा हुँदो रहेछ भन्ने महसुस गरिएको छ। भरि सरले हेर्नुहुन्छ त्यहाँबाट केही मिस्टेक भयो भने पनिसमेन्ट पाइन्छ कि भन्ने उनीहरूलाई साइकोलोजिकली थोरै एउटा, तर त्यहाँबाट गरिएका कुनै पनि हरकतहरूलाई त्यो पनिसमेन्ट दिनुहुन्न भन्ने त हाम्रो सोच त राख्नु नै पर्छ। यद्यपि विद्यार्थीहरूलाई एउटा ग्राउन्डमा कक्षामा खेल्दाखेरि उश्रृङ्खल गतिविधिहरू गर्न हुँदैन है भन्ने मात्रै भावनाको विकास गर्न खोजिएको।
0: हामी कहीँ त एकदमै एक्टिभ पनि देखिन्छ सर, कहीँ फेरि अलिकति एक्टिभ भन्दा नै झन् काम गर्नै नदिने खालको भनौँ न विभिन्न खालको अवस्था पनि देखिएको छ कि अब यसलाई छिपाउन पर्ने कुरै छैन, राजनीतिक हस्तक्षेप भनौँ न होइन। विद्यालय व्यवस्थापन समितिको चाहिँ कस्तो छ भूमिका?
1: हजुरले भने चाहिँ कहीँ त्यस्तो धेरै देखिएको छ, सुनिएको छ, तर यद्यपि हाम्रो विन्देश्वरी माध्यमिक विद्यालयको हकमा त्यो छैन। स्वस्फूर्त रूपमा विद्यालय व्यवस्थापन समितिले, विद्यालय प्रशासनले, शिक्षक सर म्याडमहरूले गरेका अभ्यासहरू, राखेका प्रस्तावहरू उहाँहरूले मूल्याङ्कन गर्दै अहिलेसम्मको परिवेशमा स्वीकार्दै त्यसलाई कार्यान्वयन गर्न कसरी सकिन्छ भनेर लागि परिरहनु भएको छ. त्यो हाम्रो लागि एउटा खुसीको कुरा हो. र धेरै ठाउँमा धेरै कुराहरू सुन्दाखेरि राजनीतिक हस्तक्षेप, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन बीचको तालमेल नमिल्नको कारणले अनि व्यक्तिगत टकरावका कारणले विद्यालयहरू धराशयी भएको अवस्थाहरू पनि छन्, जसले गर्दा प्रत्यक्ष विद्यार्थीहरूलाई त्यसको मर्का परिरहेको छ. अब यद्यपि अरू ठाउँको के हुन्छ, के कसरी भयो भन्ने भन्दा पनि हाम्रो ठाउँमा के भयो भन्ने कुरालाई फोकस गर्नुपर्छ. हाम्रो ठाउँमा अहिलेसम्म त्यस्तो विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको त्यस्तो कुनै पनि राजनीतिक हस्तक्षेप पनि छैन. र वडाबाट पनि बिन्देश्वरी माध्यमिक विद्यालय राम्रो गरिरहनु भएको छ, हामीले के गर्न सक्छौँ भनेर प्रत्येक वर्ष धेर थोर जति सक्नुहुन्छ बजेट विनियोजन भइरहेको छ. महानगर शिक्षा महाशाखाबाट पनि बिन्देश्वरी माध्यमिक विद्यालयलाई हेर्नुपर्छ, विद्यालयले केही नयाँ रूपान्तरणको काम गरिरहेको छ भन्ने अनुभूति गरेर धेर थोर जुनसुकै योजनाहरू जोड्दाखेरि पनि हामीलाई सम्बोधन गर्ने काम भइरहेको छ. त्यसमा महाशाखाप्रति हामी धेरै आभार व्यक्त गर्न चाहन्छौँ.
0: हजुर, यो जस्तै विद्यार्थीको नियमितता र सहभागिता बढाउनको लागि कस्तो खालको कार्यक्रमहरू छन्, कस्तो छ?
1: मेन त हामीले विद्यार्थी एक दिन मात्रै अनुपस्थिति हुँदाखेरि त्यो क्लास टिचरले त्यसको रेकर्ड राख्नुहुन्छ. यदि लगातार दुई दिन विद्यार्थी अनुपस्थिति भयो भने प्रत्यक्ष कक्षा शिक्षकबाट र विद्यालय प्रशासनबाट अभिभावकलाई पनि फोन गरेर बाबु नानी के कारणले आउन सक्नु भएन अथवा किन आएनन् भनेर बुझेर त्यसको यकिन गरेर मात्र, अनि उसको अब दुख बिमार भएको हो कि पूजा अथवा कुनै शुभ अशुभ कार्यमा आबद्ध भएको हो कि भन्ने पहिचान गरेर हामीले त्यसको अभिलेखीकरण राख्ने गर्छौँ. जुनले गर्दा विद्यार्थीहरू अहिले ड्रेस भएन भने नि पहिला प्यारेन्ट्सले अभिभावकले फोन गर्नुहुन्छ, तर आज यो कारणले ड्रेस भएन त्यो भएर गाली नगर्नु होला है, अथवा बाबुलाई त्यस्तो केही नभन्नु होला, नानीलाई केही नभन्नु होला भनेर जानकारी गराउनुहुन्छ. त्यो पनि एउटा एक प्रकारको सचेत हुनुभयो भन्ने हाम्रो बुझाइ छ. अझै केही अभिभावकहरूलाई अझै हामीले सिकाउनु पर्ने, भन्नु पर्ने, सम्झाउनु पर्ने नि छ.
0: अहिले त पुरै टोटल्ली चेन्ज भएको अवस्था छ नि त सर. जस्तै अहिले ड्रेसको कुरा भयो होइन, कुनै बेला ड्रेस किन नलगाइरहेको भनेर झ्याप्पै फिट्ने खालको अवस्था होइन, होमवर्क नगर्दाखेरि त्यही खालको अवस्था. अहिले टोटल्ली विद्यार्थी मनोविज्ञान बुझेर उनीहरूको होइन साइकोलोजी कसले बुझेर चाहिँ शिक्षण गर्नुपर्ने अवस्था चाहिँ छ. त्यहाँ चाहिँ फेरि विद्यार्थीको मात्रै होइन अभिभावकको पनि अवस्था बुझिदिन पर्ने खालको अवस्था छ कि सजिल. यो अब यस्तो अवस्थामा तपाईँहरूले काम गरिरहँदाखेरि निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न चाहिँ कतिको चुनौती छ?
1: चुनौती पहिलाको भन्दा केही कम हुँदै गइरहेको छ. पहिला निजी विद्यालयमा पढाउने अभिभावकहरूको चेतना स्तर बढी हुन्थ्यो र सरकारी सामुदायिक विद्यालयमा पढाउने चेतना स्तर कम हुन्थ्यो भन्ने हाम्रो बुझाइ रहेको छ. किन भन्दा आमदानीको स्रोत भयो भने मैले मेरा छोराछोरी बोर्डिङमै पढाएछन् केही न केही राम्रो हुन्छन् भन्ने त्यतिखेरको सोच थियो भने अहिले सामुदायिक विद्यालयहरू पनि अङ्ग्रेजी माध्यमबाट पठन पाठन हुने र कम्पिटेटिभली बोर्डिङको जत्तिकै शैक्षिक सुविधाहरू पनि सामुदायिक विद्यालयमा प्राप्त हुने व्यवस्थापन भइसकेको हुनाले अहिले नेपाल सरकारले दिवा खाजा पाठ्य पुस्तकदेखि लिएर विभिन्न छात्रवृत्तिहरूको योजनाहरूसँग प्रत्यक्ष अभिभावकहरू जोडिँदै र त्यही प्रकारको शैक्षिक गुणस्तर सहित कक्षा कोठामा शिक्षण पद्धतिको विकास भएको देख्दाखेरि होइन अब बोर्डिङमै पढाएर धेरै चर्कै फी तिरेर मात्रै सिकाइ उपलब्धि हासिल हुने रहन्छ है भन्ने पनि अभिभावकहरूलाई चेतनाको विकास भएको छ. र अझै सरकारी स्कुलहरू झन् जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने परिस्थिति पनि बनेको छ, जसले गर्दाखेरि हिजोबाट आजसम्म आउँदाखेरि सरकारी स्कुलहरूमा मैले थाहा पाउँदै पहिला सामान्यतया अभिभावकहरू जसको आमदानीको स्रोत कम छ, जसको पारिवारिक अवस्थामा धेरै उतार चढावहरू छन्, ती बच्चाहरू मात्रै सरकारी स्कुल पढ्ने हुन् कि अर्को विकल्प नभइन्जेल मात्र सरकारी स्कुल जाने, त्यसपछि आफ्नो सुधार भइसकेपछि पुनः बोर्डिङ स्कुलमै अथवा संस्थागत स्कुलमै पढाउन पर्छ भन्ने कन्सेप्ट थियो भने अहिले बिस्तारै त्यसलाई चिर्दै सरकारी स्कुलहरू पनि राम्रो हुन सक्छ, सरकारी स्कुल पनि राम्रो भएछ, सेवा र सुविधाकै हिसाबले सरकारी स्कुल अब्बल हुँदै स्थापित हुँदै आइरहेका छन् भनेर आफूहरूको जुन सोच छ त्यसलाई परिवर्तन गर्नुभएको छ। अहिले धेरै संस्थागत स्कुलहरूलाई अब चुनौती थपिँदैछ, किन भन्दा अब केही समयमै सरकारी स्कुलमा कोटा नपाएका विद्यार्थी मात्रै अब संस्थागत स्कुलमा गएर भर्ना गर्नपर्ने अवस्था पनि आउँछ भन्ने एउटा परिकल्पना गरिएको छ।
0: त्यो लाग्यो भने हुँदो रहेछ होइन सर, एकदम निरन्तरको प्रयास
1: एकदम
0: अघि भने जस्तै 10-4 होइन कि तपाईँहरू तत्त्वचित्त भएर लागिराख्नु भएको छ नि त। तपाईँ आफैलाई एउटा पदको हिसाबले जिम्मेवारीको हिसाबले हेर्ने मेरो मैले यहाँ गरिन्जेल एकदमै राम्रो बनाएर छोड्छु भन्ने खालको एउटा दृढ संकल्प देखिन्छ कि सर तपाईँको काम गराइमा होइन उपस्थितिमा हेराइमा त्यो सबै देखिन्छ। त्यो हिसाबले पनि चाहे भने चाहिँ अरू विद्यालयले पनि गर्न सक्ने रहेछ।
1: हजुर, यो शिक्षक समूहमै समर्पित भएर विद्यालयप्रति लागिपर्ने हो भने इम्पोसिबल भन्ने रहन्छ। हाम्रो बिन्देश्वरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरू बिहान 7 बजे आएर प्लास्टर गर्नुपर्ने ठाउँहरू रहेछ भने आफैले खटेर प्लास्टर गरेर त्यो कक्षाको ठाउँमा बस्ने योग्य बनाउनु भएको पनि अवस्था छ। आफैले बाँस काटेर टनल बनाएर गोलीबडा उत्पादन पनि गर्नुभएको छ। हाते ट्र्याक्टर आफैले जोत्नुहुन्छ सर म्याडमहरूको, यो गोडमेल गर्नेदेखि लिएर हामीले यो गएको 82 को 17 मात्रै 300 केजी गोलीबडा विद्यालयले बिक्री गर्न सफल भयो, किनकि त्यो विद्यालयको देवहाजनमा प्रयोग गर्दै त्यहाँबाट रहेको गोलडुडामा हामीले बिक्री गरेको अवस्था छ। र धान खेती गऱ्यौँ, मकै खेती लगाएका छौँ, यद्यपि अहिले अब फेरि गोलडुडा लगाउने सिजन आउन लागेको छ। विद्यार्थी बाबु नानीहरूलाई काउलीभन्दा कुन सिजनमा लगाउने, सिमी कुन सिजनमा लगाउने, मिश्रित खेती कहिले लगाउने भनेर हामीले सिकाउने प्रयास हो। त्यो सँगसँगै विद्यालयको थोरै आमदानीको पनि एउटा स्रोत बन्दो रहेछ भन्ने पाटो पनि भएको छ।
0: त्यो काम गर्ने दिन विद्यार्थीहरू शिक्षकहरू सबै खट्नुहुन्छ।
1: यो प्रत्येक हप्ता एउटा क्लासलाई एक दिन पालो एक पिरियड मात्रै पालो पर्ने गरेर 1 घन्टा विद्यालयको केसीको लागि भनेर रोटेसन बनाइएको छ। स्पेसल्ली 7-9, 7-8-9 विद्यार्थीहरूलाई र सिकाउनको लागि हामीले 6-4, 5-6 का देखाउनको लागि लिएर जान्छौँ। र केसी एउटा समिति नै उपसमिति छुट्टै छ, त्यसको संयोजक पनि म आफै स्वयं भएको हुनाले सम्पूर्ण सर म्याडमहरूले त्यसमा सहयोग गरिराख्नु भएको छ। र धेरै कुराहरू विद्यार्थीहरूलाई सिकाउँदै गर्दा विद्यार्थीहरूले सिकेको कुराले हामीले आमदानी पनि विद्यालयले केही गर्न सफल पनि भएका छौँ। यसलाई निरन्तरता दिने सोच पनि छ।
0: हजुर, पक्कै पनि यो लर्निङ बाई डुइङ

0: म एकदम गर्वका साथ भन्छु त्यहाँ वरिपरि बाँधेर नै बाँधेर पहिला वरिपरि बाँध्ने होइन पहिला त बाँधेरै खाने चलन छ नि त सर अहिले चाहिँ अनि त्यसपछि बिक्री भएको पैसाले चाहिँ मेरो घर पुरै चल्यो जीवनै मैले कृषिमा बिताएँ त्यस्तो खालको अवस्थाका हामी अब अहिले माटो छुँदाखेरि चाहिँ एकदम के त्यो छिछिर दुर्दुर होइन किन गर्न पर्यो भन्ने खालको अवस्था छ हामीसँग जे छ त्यसैमा लगानी गर्ने हो भने देश अथवा हाम्रा संरचनाहरू विभिन्न सेक्टरमा चाहिँ धेरै नै ठुलो उपलब्धि चाहिँ हासिल गर्न सकिन्छ
1: एकदम यो हजुरले भने जस्तै हामीलाई पनि परेको थियो हामीले सुरु सुरुको समयमा त हाम्रा अभिभावकजीहरूले होइन हाम्रो छोराछोरी त्यहाँ पढ्न पो पठाएको खेतीपातीको काम गर्न त कहाँ पठाएको र भनेर पनि गुनासो आएको हो यद्यपि उहाँहरूलाई हामीले प्रत्यक्ष भेटेर काउन्सिलिङ गरेर यो माटोको एलर्जी मलको एलर्जी
0: घर
1: केही गर्दैन यसले गएर बिरामी भयो भने को जवाफदेही हुन्छ सर भनेर पनि अभिभावकहरूको गुनासो आएको थियो तर उहाँहरूलाई हामीले सम्झाएर अब यो कारणले हिजो तपाईँ हामीले कति काम सिकेर कति काम जीवनमा लागू भयो अहिले छोराछोरीहरूले कति गरेछन् तपाईँहरू त्यसमा सन्तुष्टि हुनुहुन्छ कि हुनुहुन्न यो गर्दाखेरि उनीहरूको केही फाइदा छ अथवा घाटा छ तपाईँहरूले मूल्याङ्कन गर्नुहोस् भन्दै प्रत्यक्ष आत्मानुभूति हुने गरेर उहाँहरूलाई सम्झाएपछि अनि ठिक छ सर भन्नुभएको छ यद्यपि यो निरन्तर अझै चलिरहेको छ एकतरी बोल्नुहुन्छ फेरि नबुझ्ने अभिभावक थपिनुहुन्छ उहाँहरूलाई फेरि सम्झाउँदै जानुपर्नेछ कतिले भयो यो ठिक गर्नुभयो राम्रो गर्नु यसलाई कन्टिन्युटी गर्नु होला भनेर हौसला पनि दिनुभएको छ
0: हजुर पक्कै पनि अहिले जस्तै के सर यो क्षेत्रमा चाहिँ शिक्षा क्षेत्रमा चाहिँ केही अभाव देख्नुहुन्छ शिक्षा नीति अथवा केही परिवर्तन गर्नुपर्ने केही
1: देख्नु यो वास्तवमा हाम्रो शिक्षा पुरानो संरचनाबाट नयाँ संरचनामा आउँदै गर्दा धेरै कुराहरू मान्छेले आशा राम्रो होला भन्ने थियो तर हिजो नैतिक शिक्षा हराइरहेको अवस्था छ व्यावसायिक शिक्षाहरू हराइरहेको अवस्था छ र मान्छेले जीवनोपयोगी सिक्ने जुन अहिलेको यो शब्द एकदम नयाँ जस्तो आउँछ तर पहिला त्यो शिक्षाभित्रै त्यो घुलमिल भएको थियो शब्द मात्रै आएको थिएन त्यो पुरानो शिक्षाले व्यवहारिक शिक्षासँग पनि जोडिएको थियो नैतिकता त्यहीँबाट आएको थियो आचरण संस्कारका कुराहरू थिए मान्छेले संस्कृति सभ्यता परम्परालाई संरक्षण गर्ने कुरामा हिजो बाहिर आवाज बुलन्द भएको थिएन त्यहाँ भित्रै त्यही कोर्सभित्रै कन्टेन्टमै जोडिएका थिए भने अहिले बीचको पिरियडमा त्यो कन्टेन्टबाट हटाइयो र कन्टेन्टबाट हटाइसकेपछि त्यसले पारेको प्रभावले गर्दा होइन फेरि अहिले त्यो आवश्यक छ है भनेर फेरि आवाज बुलन्द हुन थालेको छ नैतिक शिक्षा राख्नुपर्छ भन्ने कुरा आएको छ अहिले नयाँ सरकारको नीति अनुसार पनि नैतिक शिक्षा आउँछ भन्ने हामीले सुन्नमा आएका छौँ संस्कृतले मान्छेलाई शब्द उच्चारणदेखि लिएर पठन पाठनमा उसले कस्तो प्रकारको उसको बोलीको विकास भएको छ भन्ने महत्वपूर्ण हुन्थ्यो किनभने त्यो संस्कृत एक प्रकारको सभ्यतासँग जोडिएको बाटो थियो ती हिजो आवश्यक छैन भनेर 62-63 पछाडिको हटाएर त्यसको कोल्यासै भएर गयो अहिले बिस्तारै संस्कृत अब बेलायतमा पठन पाठन हुन्छ अरू युनिभर्सिटीहरूमा विदेशमा पठन पाठन हुन्छ भन्ने कुरा जोडिएर आउँदा अनि नेपालमा पनि त्यसको आवश्यकता हो भनेर परिकल्पना गर्न सुरु भएको छ अब नैतिक शिक्षा भोकेसनल कक्षाहरू अथवा भोकेसनल व्यावसायिक शिक्षाको अहिलेको जुन जिरो छ विद्यालयमा त्यसलाई फेरि पुनर्विचार गर्दै अब कृषि हिजो कृषि एउटा अप्सनल सब्जेक्ट मात्रै नभइकन अनिवार्य सब्जेक्टको जस्तै गरेर विद्यालयमा पठन पाठन हुने चलन थियो अब अहिले कृषि त्यो हराइसक्यो अब कृषि प्राविधिक विद्यालयमा मात्रै पढ्न पाइन्छ भन्ने व्यवस्थापन भएको छ सानो बच्चाहरू हिजो घरमा बाबामासँग हात समाएर कोदालो बाउँसो लिएर बारीमा जाने परिपाटी थियो भने अहिले सबै कपी कलम झरि बाबाले मम्मीले झोला हालेर गाडी चढेर स्कुल जाने परिपाटी छ अब आएर झोला फालेपछि खाना खान पनि त्यो 7-8 कक्षामा पढ्ने भइसकेको बच्चा बाबु नानीहरू चम्चाले बाबा मम्मीले खुवाइदिए मात्रै खाने नत्र त्यो खाँदै खाएनन् भनेर चिन्ता लिनुपर्ने अवस्था छ यो भनेको हामीले कतै लोकल बेसमा भइरहेकोलाई हाइब्रिड बेस बनाउने परिकल्पना गर्दै गर्दा हाम्रा भइरहेका क्षमतावान बाबु नानीहरूलाई आफैले निष्क्रिय बनाएका त होइनौँ भन्ने एउटा सोच पनि

0: र यो अहिलेको शिक्षा नीति अनुसार रूपान्तरण हुन्छ भन्ने छ। हिजो डिजिटल माध्यम थिएनन्, अहिले डिजिटल माध्यमले गर्दाखेरि धेरै कुराहरू सहज भएको छ, तर मान्छेमा अल्छीपना, आलस्यता र कामचोर पद्धति पनि बढाएको छ, किनकि बच्चाहरू प्यारेन्ट्सलाई टिचरलाई देख्दाखेरि एउटा बिहेभियर डेभलप गर्ने, त्यो प्यारेन्ट्स टिचर बाहेक उसको बिहेभियर फरक हुने पद्धति पनि छ। अनि जुन डिजिटल लिट्रेसीमा जुन नेपालमा एउटा छाडा छ, त्यसले गर्दाखेरि सानो उमेरको बच्चाहरूले ठुलो उमेरका जुन सोसियल मिडियाबाट आएका न्युजहरू भिडियोहरू हेर्दै गर्दा उनीहरूमा त्यो पार्ने नकारात्मक छापले गर्दा इमेच्योर टाइममा मेच्योर बिहेभियरहरूले गर्दाखेरि पनि उनीहरूको प्रत्यक्ष सिकाइमा पनि प्रभाव पारेको छ, जसले गर्दा यसलाई कहीँ न कतैबाट केही न केही गरेर त्यसको बन्देज त भन्नै मिल्दैन, तर रोकथामको लागि एकदम रणनीति बनाएरै यसको कार्यान्वयन गर्नुपर्छ भन्ने लाग्छ। अब नेपालमा यो नयाँ सरकारको रूपान्तरण सँगसँगै केही रूपान्तरण भएर आउला भन्ने होपफुल पनि
1: हजुर। पाठ्यक्रम पनि अलि भास्ट भएको हो कि अहिले होइन, अब त्यो प्रतिस्पर्धा त गर्नु पर्यो एकदम। हामी नै भनौँ न, एक इङ्ग्लिस पढ्दा त 3-5 बल्लै इङ्ग्लिस सुरु गरेको थियौँ होइन, केही हुनुपर्छ भन्न खोजेको होइन, तर त्यो सानो उमेरको विद्यार्थीलाई अब त्यहाँ कति गहन थियो कि त्यति बेलाका कथा कविता हेर्नु न होइन, त्यो के अरे छिमेकी कथा, त्यो आत्मीयता, कर्तव्य, जिम्मेवारीका कुराहरू कविताहरूमा देह र आत्माका कुराहरू, त्यो मैले अहिले यति बेला शीर्षक बिर्सेँ हे तारा तिमीले, त्यो थियो नि देह र आत्माको कथा, त्यो सँगसँगै जय जगदीश्वर जय अविनाशी भन्ने होइन, यस्ता यस्ता कुराहरू कत्तिकै त्यहाँबाट उसले त्यो पढिरहेको छैन, कति कुराहरू बुझ्ने खालका ती गइरहेको थिए कि, अहिले अलिक फरक खालका आएका हुन्
0: एकदम। त्यो हजुरले भन्नु, पहिलाका नेपाली टिपिकल संस्कारसँग जोडिएका भावार्थ दिने खालका कविता कथाहरू, हाम्रो भूगोलसँग सुहाउने, परिवेशसँग सुहाउने पाठहरूको समावेश भएको थियो। अहिले अब हुन त यो वैदेशिक रोजगारको नाममा पलायन हुने सिचुएसनले गर्दा नेपालमा मात्रै बसेर होइन, विदेशको हावापानी सिक्नपर्छ, विदेशको कल्चर सिक्नपर्छ भनेर इभन 9-10 इङ्ग्लिसको कोर्समा नेपालका टिपिकल कल्चरल प्रोग्रामहरू भन्दा विदेशका टिपिकल फेस्टिभलहरूको बारेमा बढी दिइएको छ, नेपालका कविहरूको पोइट्रिकहरूको कुराहरू जोड्न भन्दा विदेशमा भएका ती पोइट्रिक हिस्ट्रीहरूलाई जोडिएर विद्यार्थीहरूले प्लान लेसन त्यसरी फर्मेसन बनाइएको छ। अहिले यो विदेश जाने पद्धतिसँग जोडिँदाखेरि त्यो त्यतिखेरको हकमा ठिकै होला जस्तो लाग्थ्यो, किनभने यहाँको कल्चर त अटोमेटिक जान्दछ नि, त्यहाँको कल्चर नै जाने भने सहज होला भनेर बनाइएको हुनसक्छ। यद्यपि हामी पहिला हाम्रै देशको हाम्रै आफ्नो सो एउटा मूल्याङ्कन हुने गरेर आत्मसन्तुष्टि हुने गरेर हाम्रै भाषा संस्कृति सभ्यताको संरक्षण गर्ने गरेर स्थानीय तहसम्मको 1-8 पाठ्यक्रमलाई विदेशमुखी नबनाइकन यही स्वदेशमुखी नै बनाउनुपर्छ भन्ने मेरो पनि जोरदार माग छ। ए आज रेडियो सफलता मार्फत पनि सम्पूर्ण श्रोताहरूलाई, किन भन्दा जति पनि विद्यालय र देशको शिक्षा बिग्रियो भने अरू बिग्रिने समय नै लाग्दैन, त्यो भएर शिक्षालाई नै सुधार्नको लागि सबैले, एउटा व्यक्तिले मात्र भनेर त हुँदैन, यो एउटा स्कुलले मात्र भनेर नि हुँदैन, राज्यको नीति नियममै त्यसलाई कार्यान्वयन भएर आयो भने अझ सम्पूर्ण नेपालीहरूलाई समृद्धि सुखी नेपालीहरूको जुन हाम्रो अहिलेको राज्यको नारा छ त्यो बनाउनको लागि सफल हुन सक्थ्यौँ। अब यो पाठ्यक्रम एउटा, अनि त्यसपछि विद्यार्थीको सिकाइ उपलब्धिसँग मात्रै जोडिएर 12 गरेपछि नेपालमा साधन र स्रोतको अभाव छ भन्ने त्यो पाठले, विदेश गएपछि यस्ता फेस्टिभल हुँदो रहेछन्, विदेशको कल्चर यस्तो हुँदो रहेछ, विदेशमा यो प्रकारका सुविधाहरू हुँदो रहेछन्, अब ड्राइभरलेस कार भनेर 10 फर्स्ट युनिटमा इङ्ग्लिसमा त्यो ड्राइभरलेस कारको विद्यार्थीहरूलाई दिँदाखेरि टेक्नोलोजीको कन्सेप्ट त हो, तर यो युरोपमा पाइँदो रहेछ, यो ड्राइभरलेस कार त भनेपछि चढ्न पाइँदो रहेछ भन्ने त अहिलेको बच्चाहरूले माइन्ड डाइभर्ट गरेर नि सिक्ने भयो नि, बच्चाहरूमा सानो सानो कुराहरूले पनि ठुलो प्रभाव पारेको हुन सक्छ भन्ने सोचका साथ यसलाई पुनर्विचार गर्नु आवश्यक छ भन्ने मेरो पनि मान्य छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ सर, अन्त्यमा तत्काल विद्यालयमा गरिहाल्नु पर्ने काम चाहिँ के छ?
0: सर्वप्रथम त विद्यालय बल्ल नयाँ शैक्षिक सत्र शुरूआत सँगसँगै स्कुल सञ्चालन भइरहेको छ. वार्षिक कार्ययोजना कार्यपात्रहरूदेखि लिएर विभिन्न यो वर्षभरि कसरी शैक्षिक गुणस्तरहरू सुधार्न सकिन्छ भन्ने काम हामीले अविलम्बन गर्नुपर्ने छ र त्यो एउटा फ्रेमवर्क बनिसकेको छ. यद्यपि नेपाल सरकारले विद्यालयहरूमा राम्रो तरिकाले सञ्चालन गर्नको लागि विद्यालयका आवश्यक पूर्वाधारहरू के हुन् त्यसको नर्म्स बनाएर जुन जुन विद्यालयमा पूर्वाधारको अति अभाव छ तिनीहरूलाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्ने वातावरण बन्यो भने र यदि कार्यक्रम दिँदै गर्दा त्यसको आउटपुट फिडब्याक के कति छ त्यो पनि एनालाइसिस भएर र कहीँ प्रत्येक वर्ष योजनागत रूपमा परिराख्ने कहीँ योजना पटक पटक माग्दा पनि नपर्ने त्यहाँ आवश्यकता हो होइन कहीँ विद्यार्थी मलाई सुन्नमा लाग्छ 60 जना 50 जना 40 जना विद्यार्थी भएको ठाउँमा करोडौंको योजनाहरू परेको छ त्यो विद्यालयको भोलिको भविष्य हो होइन त्यो विद्यालय भोलि त्यहाँ पूर्वाधारको विकास गर्दै गर्दा त्यसको प्रभाव कहिलेसम्म रहन्छ सकारात्मक प्रभाव कहिलेसम्म रहन्छ सिद्धियो भने के होला भन्ने सोच पनि गर्न पर्ने हुन्छ. यद्यपि शिक्षा एउटा भेग पनि हो समय परिस्थिति अनुसार चेन्ज भइराख्ने हुन्छ आवश्यकता हिजोको आवश्यकता आज आउँदा त्यो परिवर्तन भएर गएको हुन्छ आजको आवश्यकता भोलि झन् चेन्ज भएर जाने परिस्थिति पनि छ. अब यो समय शिक्षासँग रूपान्तरण गर्न सकिएन भने शिक्षै पछि पर्छ विद्यार्थीलाई समय सँगसँगैको शिक्षालाई अपडेट गराउनु पर्ने पनि दायित्व छ. सबैभन्दा मेन राज्यको नीति अहिलेको शिक्षा ऐन अनि सम्पूर्ण विद्यालयहरूमा एकरूपताको पूर्वाधारहरूको विकास भयो भने शैक्षिक गुणस्तर राम्रो बनाउनमा त्यसपछि त्यो स्कुलको टिम समिति विद्यालय व्यवस्थापन समितिसँगै शिक्षकले के गर्नुभयो भनेर मूल्याङ्कन गर्न अझ उचित हुन्छ जस्तो लाग्छ. भएको ठाउँको मूल्याङ्कन र नभएको ठाउँको मूल्याङ्कन गर्दाखेरि त्यहाँ विभेद भयो जस्तो फिलिङ यो शैक्षिक सत्रको सुरुवातमै रेडियो अकला सरी रेडियो सफलताले जुन आफ्ना भनाइहरू ल्याएर यहाँसम्म आएर सम्पूर्ण श्रोतामा आज बिन्देश्वरी माध्यमिक विद्यालयको भइरहेका गतिविधिहरू जुन राख्ने अवसर दिनुभयो त्यसमा आदरणीय दुर्गा मुरमलाई विशेष धन्यवाद र यो रेडियो सफलतासँग बिन्देश्वरी माध्यमिक जोडिन पाउँदा हामीलाई धेरै खुसी लागेको छ. आगामी दिनमा पनि यसरी नै भलाकुसारी गर्न पाइयोस् सम्पूर्णलाई ढिलै भए पनि नयाँ वर्षको धेरै धेरै शुभकामना धन्यवाद.
1: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि. आज हामीले छलफल गर्यौं बिन्देश्वरी माधवी जुन पोखरा महानगरपालिका वडा नम्बर 19 तल्लाकोटमा रहेको छ यस माध्यमिक विद्यालयका प्रधान अध्यापक श्रीराम आचार्यसँग कुराकानी गर्यौं. उहाँले आफूले नेतृत्व गरेर प्रधान अध्यापक भएर त्यो विद्यालयलाई साँच्चै नै नमूना बनाउनको लागि पर्नु भएको छ. तन मन वचन र कर्मले सरले समय दिनुभएकामा पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9067615947 9537325575।

0: कोही छैन
1: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई छ महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
2: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
1: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
2: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
3: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
4: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकार का ताजा स्वस्थकर मासु का लागि दोस्ती टू मीट शॉप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। संपर्क नंबर 9852-67793 97-59-50-960 दोस्ती टू मीट
2: शॉप। वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुन्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9840-66-642 98-60-41-081।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको तीज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-5550-71 98-67-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 98-11-77-123
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811-62-983 9855-52-855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
10: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
10: अनि कहाँ छ छोरा यो पसल
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
13: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स माने जाउँ
14: पोखरा दुई बिन्दवासिनी बस पार्क।
13: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
14: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
13: मोबाइल नम्बर 98460 59581
14: 98165 1575।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: उहु ला
4: ल ल ल ल मरिङ के हो?
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आजदेखि सरकारी कार्यालयमा सरसफाई अभियान शुरू। सड़क पुल र अस्पताल निर्माण गर्न स्रोत समितिका लागि आयोगको सिफारिश। काठमाडौँमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रोमा आगो। राजपाली करिब 15 जनाको सदस्यता खारेज। र आज पनि केही ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना। अब सुनौ पूरा समाचार। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्ग दर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस राष्ट्रिय अभियानको औपचारिक शुभारम्भ आज बिहान 8:30 बजे वीर अस्पतालबाट भएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाई व्यवस्थापन आवश्यक छ मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ। मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ। सर्किएका वा उक्लिएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ। यस्तै सबै शौचालयलाई दुर्गन्ध रहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ भनेर दैनिक सरसफाईको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिला मैत्री र सेनिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म पाङ्गता मैत्री हुनुपर्नेछ। सरकारी कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिनी र नकुहिनी फोहोर छुट्याउनु पर्नेछ। पौराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुल्ला रूपमा फोहोर जलाउन पुनः प्रतिबन्ध लगाइएको छ। कार्यालय परिसरको 100 मिटर वरिपरिको क्षेत्र नाली र ढलहरू सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार र पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ। कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। त्यस्तै अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक सरसफाई सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाई कार्यतालिका निर्माण गरी मासिक रूपमा स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ। यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ, जसले यसको नियमित अभिलेख राख्नुपर्नेछ। अभियानले सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ। राष्ट्रिय योजना आयोगले 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको पछिल्लो बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपायल चैनपुर उरभन्ज्याङ सड़क खुलाल सल्लीसल्ला सड़क र त्यस अन्तर्गतका टवटा पुल कर्णाली कोरिडोरको उत्तरखण्ड हिल्सा सिमकोट सड़क लेले भारदेव चन्दपुर ठूला दुर्लुङ सड़क भेरी कोरिडोर रिम्ना सड़क खण्डमा 14 पुल रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत समितिका लागि सिफारिश गरेको हो।

भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत समितिका लागि 9 अर्ब 90 करोड़ रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 वटा आयोजनाका लागि पनि 3 अर्ब 81 करोड़ 7 लाख रूपियाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिश भएको छ। आयोगले नरदेवीमा रहेको आयुर्वेदिक चिकित्सालय, लगन खेलमा रहेको मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधा सहितको 100 शैयाको आयुर्वेद अस्पताल भवन निर्माणका लागि शुरू विनियोजन रकमको 4 गुणा भन्दा धेरै नहुने गरी स्रोत समितिका लागि अर्थमा सिफारिश गरेको छ। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाडौँको विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा अचानक लागेको आगो निभाइएको छ। आज बिहान 7:45 बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवाँ उडेको देख्ने बित्तिकै दमकलले निभाएको थियो। जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी असुरक्षित रूपमा बाहिर निकालिएको छ। सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ। आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्याधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 15 जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले 15 जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको हो। पार्टी विपरीत कार्य गरेको विभिन्न जिल्लाका 15 जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरिएको प्रवक्ता मनिष थाले बताउनुभयो। उहाँका अनुसार प्रदेश समितिको सिफारिशको आधारमा 12 जिल्ला समिति विघटन गरिएको छ भने जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरिएको छ। अब विदेशको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाब पाकिस्तान मार्फत पठाएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेको मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाबमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनु पर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा स्ट्रेट अफ हुर्मज इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अन्य क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत तोकिनुपर्ने इरानको अडान छ। अमेरिकाले यसअघि इरानलाई 14 बुधे प्रस्ताव पठाएको थियो। त्यो प्रस्तावमा इरानको युरेनियम सम्वर्धन कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याउनुपर्ने, उच्च मात्राको सम्वर्धित युरेनियम भण्डारण अन्त्य गर्नुपर्ने, अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने, स्टेट अफ हुर्मज खुल्ला राख्नुपर्ने, अमेरिकी तथा अन्तर्राष्ट्रिय जहाजमाथिको खतरा हटाउनु पर्ने र क्षेत्रीय सशस्त्र समूहलाई इरानले समर्थन रोक्नुपर्ने मुख्य शर्त राखिएको थियो। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखिएकाले र अमेरिकाको सुरक्षा चासोलाई सम्बन्धन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। पछिल्लो घटनाक्रमले खाड़ी क्षेत्रमा तनाव अझै बढ़ेको छ। विश्वको महत्वपूर्ण तेल मार्ग मानिने स्टेट अफ हुर्मज क्षेत्रमा इरानले विदेशी जहाजमाथि कार्यवाही हुन सक्ने चेतावनी दिएको छ भने बेलायत र फ्रान्सले समुद्री सुरक्षा अभियान अघि बढ़ाएका छन्। तनाव बढ़ेसँगै अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ। अमेरिकी प्रस्ताव अस्वीकार भएपछि कच्चा तेलको मूल्य फेरि बढ़न थालेको र विश्व बजारमा ऊर्जा संकटको चिन्ता बढ़ेको जनाएको छ। विश्लेषकहरूले दुवै पक्ष आफ्नो अडानमा कायम रहेकाले तत्काल युद्ध अन्त्य गर्ने सम्भावना कमजोर रहेको बताएका छन्। पाकिस्तान र कतारले मध्यस्थताको प्रयास जारी राखे पनि शान्तिवार्ता अझ अनिश्चित बनेको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ क्षेत्र मध्यमसम्मको वर्षा रहेको छ। यस्तै राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ क्षेत्र मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि पनि यसै पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आजदेखि सरकारी कार्यालयमा सरसफाई अभियान शुरू। सड़क पुल र अस्पताल निर्माण गर्न ठोस सहमतिका लागि आयोगको सिफारिश। काठमाडौँमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रोमा आगो। रासो पानी गरी 15 जनाको सदस्यता खारेज। र आज पनि केही ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन

0: सन लगाउने विभिन्न रोग तथा समस्याको उचित परामर्श काउन्सिलिङ रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151 9845505251।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9852 67 93, 97 650 9960। दोस्ती टु मिट छ।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
7: होइन, के भन्छ यो रेडियाले, तेल लगाता कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615553050, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहान गाई नलाकाउ।
7: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी

0: सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9850320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9802127014
4: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
5: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9850305394
7: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9850628104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
9: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
10: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
9: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
10: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
11: साल ट्रेडिंग कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चौक बस पार्क। संपर्क नंबर 0161251979।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98161-15475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060908।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851।
0: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
5: कथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
0: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा सम्पर्क नम्बर 061570171।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
4: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
6: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
8: कुकुरको भ्याक्सिनेसन,
7: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
9: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846602127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061553।

0: विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी-शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज पास्तोला, 98-560-2225, 98-560-26-110।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामे पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
4: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
5: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
4: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: para.
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560601127 र 9803214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्टुडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।

0: हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
1: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98 171 87 488।
2: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
0: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97 50 50 508, 97 55 055 057। मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा प्राप्त चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: घर बनाउन लाखो कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825270714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9840335111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: कायम छे। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक एक बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 37 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9803214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852210050, 9852170714।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166155475।
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 98560287744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
3: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98171487488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
4: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्ती मैले त तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
1: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक। प्रोप्राइटर भीमकाजी गुरुङ। मोबाइल नम्बर 9786866353 9812445584। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टके रटोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9802127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856124046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता न आऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति ठाउँले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 51050 9821 27014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाऊ,
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय।

0: ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5530-71, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्टफर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
8: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
9: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826608।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-63-2, 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर, भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055 07 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9251714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447437 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस प्रिन्ट हाउस प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 0165761110 प्रोप्राइटर मनोज बास्तोला 9560222625 9560226110
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: सम्पर्क
9: सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28104
3: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
10: घर बनाउन लाखौं कुरा त तराई पनि छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अझल गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट्स द।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
3: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560 23461, 98266 0698।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आचिलो भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98-560-32-717 र 98-460-55-079
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462899।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन हो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानु पर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, ताजा पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न?
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
12: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बेलुकी 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। पोखरा स्थित गण्डकी मेडिकल कलेज जीएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस अटोलेरिगोलोजी दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमित उप्रेतीको पोखराको बुलौदी स्थित एक रिसोर्टको पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो। उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो। मृतक उप्रेतीको शव पोस्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइसकिएको छ। उनी मृत 2083 वैशाख 26 गते भएको उक्त दुर्घटनामा परेका हुन्। यसैबीच गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्राचार्य प्राध्यापक डाक्टर रविन्द्र प्रसाद श्रेष्ठले शोक वक्तव्य जारी गर्दै डाक्टर उप्रेतीको निधनले कलेज परिवार स्तब्ध भएको बताएका छन्। उनले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै डाक्टर गरिमा लगायत सम्पूर्ण परिवार जनप्रति हार्दिक संवेदना प्रकट गरेका छन्। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजालसले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु हुन भन्ने अल्पकालीन आदेश गरेको हो। अदालतले उक्त विषयमा आगामी जेठ 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। आदेशमा आधारमा कारण सहित बाटोको म्याद बाहेक सूचना पाएका मितिले 15 दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाब पेश गर्न र रिट निवेदनको एक र एक प्रति नकल सहित साथी राखी पेश गर्न भनिएको छ। अखिल नेपाल राष्ट्र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दीपक धामी समेतको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिन्दरबारलाई विपक्षी बनाई विश्वविद्यालयका विद्यार्थी संगठन खारिज गर्ने निर्णय विरूद्ध रिट निवेदन दायर गरेका थिए। सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी वार्षिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सम्बन्धी सेवालाई चरणबद्ध रूपमा स्थानीय तहबाट उपलब्ध गराउने योजना रहेको बताउनु भएको हो। सरकारले आधुनिक प्रविधिको प्रयोग गरी भूमिका नाप नक्सा गर्ने र अभिलेखलाई डिजिटल रूपमा अध्यावधि गर्ने प्रक्रियालाई तीव्रता दिने बताइएको छ। नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढ़ाइनेछ, राष्ट्रपति पौडेलले भन्नुभयो। यसै गरी सरकारले भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम गर्ने नीति लिएको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सुरक्षित बसोबासको व्यवस्था मिलाइने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। यसबाट वर्षौंदेखि थाती रहेका भूमि सम्बन्धी विवाद र आवासविहीनहरूको समस्या समाधान हुने विश्वास सरकारले लिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने बताउनु भएको छ। सोमबारदेखि शुरू भएको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै थापाले तत्कालीन अवस्थामा कांग्रेस एमाले बीच भएको गठबन्धनको सहमति अनुसार कर्णालीमा अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो। यहाँ 2081 साउनदेखि कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कर्णेल मुख्यमन्त्री हुनुहुन्छ। अब हामीले नेतृत्व गर्ने बेला आएको छ, थापाले भन्नुभयो। कांग्रेस प्रदेश कमिटीले पनि यसअघि नै सरकारको नेतृत्व लिनुपर्ने निर्णय गरिसकेको छ, तर संसदीय दलका नेता जीवन बहादुर साईले त्यसबारे खासै अग्रसरता देखाएका छैनन्। सरकारले नेपाललाई परम्परागत श्रम आधारित अर्थतन्त्रबाट डिजिटल सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने महत्वाकांक्षी घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रबाट डिजिटल सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने महत्वाकांक्षी घोषणा गर्नुभएको हो। सरकारले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राख्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन, उच्च मूल्यका कृषि उत्पादन हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका मुख्य आधार बनाउने नीति अघि सारेको छ। वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रलाई ज्ञान, डिजिटल सेवा, रिमोट वर्क तथा मूल्य अभिवृद्धिमा आधारित मोडेलतर्फ लैजाने सरकारको योजना छ। अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता दिएर विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाउने राष्ट्रपति पौडेलले बताउनुभयो। उहाँले निर्यात प्रतिस्पर्धात्मक अभिवृद्धिका लागि एकीकृत व्यापार तथा औद्योगिक लिज स्टक्स कुरियोजना कार्यान्वयन गर्ने घोषणा पनि गर्नुभयो। सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक घोषणा गर्दै उहाँले सफ्टवेयर, डिजिटल सेवा, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, हरित कम्प्युटिङ तथा एआई कम्प्युटिङलाई निर्यातमुखी उद्योगका रूपमा विकास गरिने बताउनुभयो। डिजिटल पार्क, उच्च क्षमताको डाटा सेन्टर तथा सार्वजनिक डिजिटल पूर्वाधार निर्माण मार्फत नेपाललाई क्षेत्रीय टेक हबका रूपमा स्थापित गर्ने उहाँले उल्लेख गर्नुभयो। सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सह लगानी तथा अनुसन्धान एवं नवप्रवर्धनमा कर प्रोत्साहन उपलब्ध गराइने उहाँले बताउनुभयो। राष्ट्रपति पौडेलले सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने, संस्थागत सुधार, खर्च कटौती तथा चुस्त सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो। सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने र रणनीतिक साझेदार भित्त्याउने स्पष्ट नीति लागू गरिने राष्ट्रपति पौडेलले बताउनु भएको छ। सरकारले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा संचालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अब अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताउनु भएको हो। उहाँले विमानस्थललाई पूर्ण रूपमा संचालनमा ल्याएर प्रतिस्पर्धी हवाई सेवा संचालन गर्ने बताउनुभयो। अहिले पोखरा तथा भैरवा विमानस्थल पूर्ण रूपमा संचालनमा आउन सकेको छैन। सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलबाट पूर्ण रूपमा संचालनमा ल्याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ। गौतमबुद्धद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानमा थप अन्तर्राष्ट्रिय हवाई सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने उहाँले बताउनुभयो। सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनर्संरचना गर्ने भएको छ। उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्वयन गर्ने उहाँले बताउनुभयो। पर्यटन भिसा सेवालाई पुनः अनलाइन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने उहाँले बताउनुभयो। अध्यागमन बिन्दुबाट नै पर्यटकीय अनुमति र सेवालाई एकीकृत गर्ने गरी एकद्वार प्रणाली लागू गर्ने उहाँले बताउनुभयो। पर्वतीय पर्यटनको सुरक्षा तथा खोज उद्धार प्रणालीलाई आधुनिक बनाउने, भिजिट नेपाल 2085 पूर्व तयारीको लागि पर्यटन आगमनको लागि प्रति पर्यटन खर्च वृद्धि र बसाई समय बढाउने गरी प्रबन्धन गर्ने उहाँले बताउनुभयो। नेपाललाई देवभूमि अभियान सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ। त्यस्तै सरकारले नेपाललाई परम्परागत श्रम आश्रित अर्थतन्त्रबाट डिजिटल सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने महत्वाकांक्षी योजना सारेको छ। आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने घोषणा गर्नुभएको छ। यता संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट आज प्रस्तुत नीति कार्यक्रममा विशेष गरेर आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति कार्यक्रममा समावेश गरिएको छ। सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री वीरेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयुक्तमा कार्यदल गठन गरेको छ। कार्यदल राजनीतिक दलका साथै विभिन्न पेसा र क्षेत्रका व्यक्तिलाई यससँग सुझाव लिइरहेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050505008 97055505007 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराहाट कास्की। फोन नम्बर 061553071, 9867081234, 9750577123, व्हाट्सएप नम्बर 9811771123।
1: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
2: मेरी आमै नि घर बनाउन लाख कुरा त चढाइ पनि छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन।
1: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061 541 984, 541 985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
6: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। सिराहा गोली हानी हत्या गरेको घटनामा सिराहा प्रहरीले एकजना पूर्व शिक्षकलाई पक्राउ गरेको छ। माघ 16 गते दिउँसो करिब 3:30 बजेको समयमा सिराहा नगरपालिका 7 स्थित बाँस घारीमा सिराहा एक बस्ने 42 वर्षीय प्रेमनाथ यादवलाई अज्ञात व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए। उक्त घटनामा 3 महिनापछि प्रहरीले एकजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिराहा एक बस्ने 52 वर्षीय पूर्व शिक्षक उपेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालका अनुसार मृतकको परिवारसँग अभियुक्त यादवको विगत 4 वर्षदेखि पारिवारिक विषयमा रिसिपी र मनमुटाप रहेको थियो। सोही कारण मानसिक रूपले चिन्तित भए बदला स्वरूप भारतीय अपराधीहरूको सहयोग लिएर 3,00,000 सुपारी डिलमा हत्या गराएको खुलेको छ। पक्राउ परेका यादवले 1,00,000 तत्काल एडभान्स स्वरूप लिएका थिए भने 2,00,000 अझै दिन बाँकी रहेको खुलेको छ। प्रवक्ता पालले यस घटनाको अनुसन्धानको क्रममा बीटीएस 80 जनाको सीडीआर सोधपूछ तथा घटना विवरण कागज शंकास्पद व्यक्तिको पोलिग्राम टेस्ट गर्नुका साथै केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्राविधिक विज्ञ सहितको टोलीको सहयोग, प्रदेश प्रहरी कार्यालय वीरगंजको सहयोग तथा मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा विभिन्न कोणबाट अनुसन्धान गरिएको थियो। प्रवक्ता पालले उक्त घटनामा भारतीय अपराधीहरूको संलग्नता भएको प्रबल आशंका देखाइएपछि संकेत मोबाइलको नम्बरहरूको सूक्ष्म विश्लेषण गरी तत्काल 1 जना भारतीय नागरिक सहित 3 जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। यस घटनामा अभियुक्त यादवले अपराध स्वीकार गरेको तथा संलग्न भारतीय अपराधीहरूको समेत पहिचान भइसकेकाले खोजतलास जारी रहेको प्रहरीले जनाएका छन्। यस्तै गत वर्ष माघ 4 गते रातीको समयमा औराही गाउँपालिका 5 जितिया मन्दिरभित्र सोही मन्दिरका पुजारी स्थानीय 55 वर्षीय श्याम सुन्दर शर्मालाई टाउको पछाडि गोली प्रहार गरी गम्भीर घाइते भएको घटनामा समेत 1 जना पक्राउ परेका छन्। औराही 5 बस्ने 55 वर्षीय हरि ठाकुरले आफ्नो पारिवारिक रिसिभीको कारण भारतीय सुटरलाई 50,000 दिए ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरिआएको खुलेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सरकारले मध्यवर्गीय परिवारमाथिको बोझ घटाउने नीति ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेल मार्फत सरकारले संघीय संसदमा प्रस्तुत गरेको निथा कार्यक्रममा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाउने भनाएको छ। करका संरचनाको पुनरावलोकन गर्दै मध्यमी तथा मध्यमवर्गीय माथिको बोझ घटाइनेछ निथा कार्यक्रममा भनिएको छ। साथै सरकारले सबै आर्थिक कारोबारबाट डिजिटल प्लेटफर्ममा आबद्ध गरी संघर्ष रहित पारदर्शी अव्यवस्था अप्नाउने जनाएको छ। सरकारले वर्तमान सरकार गठनसँगै राजनीतिक स्थिरता कायम भएको दावी गरेको छ। साथै सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलका रूपमा ग्रहण गरेको जनाएको छ। साथै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सार्वजनिक सेवा सुधार गरिँदैछ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय कार्य समितिमा निवर्तमान सभापति शेरबहादुर देवाल र नेता शेखर कोइरालाका पक्षका नेताहरूलाई समेटेका छन्। गत पुसमा भएको विशेष महाधिवेशनमा देवाल र कोइराला पक्ष सहभागी थिएनन्। त्यसैले सभापति थापाले आज केन्द्रीय कार्य समितिको देवाल र कोइराला निकट 19 जनालाई मनोनित गरेका हुन्। सभापति थापाले पार्टी विधान 2017 संशोधित सहितको धारा 21 को उपधारा 10 मौजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको केन्द्रीय कार्यालयले जनाएको छ। सभापति थापाले निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र जीवन परियारलाई केन्द्रीय सदस्य मनोनित गरेका छन्। यादव देउवा पक्ष र परियार कोइराला निकट छन्। मधेस विशेष महाधिवेशनपछि पहिलो पटक सभापति थापाले केन्द्रीय सदस्य मनोनित गरेका हुन्। गत पुसमा 133 जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन्। सोमबार मधेश प्रदेश सरकारको बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते शुक्रबार विश्वासको मत लिने निर्णय गरेको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। विश्वासको मत लिन तथा नीति तथा कार्यक्रम र बजेट ल्याउन मधेश प्रदेश सभाको बैठक आह्वानका लागि सिफारिश गर्ने निर्णय भएको हो। पाँच दलको गठबन्धनको सरकार रहेकोमा जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन लाग्नु भएको हो। जनमत पार्टीले साका 22 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। 107 सदस्यीय मधेस प्रदेश सभामा हाल 100 जना प्रदेशसभा सदस्य छन्। हाल मधेस सरकारमा 4 दल रहेकोमा नेपाली कांग्रेसका 22, जनता समाजवादी पार्टी जसपा नेपालका 17, सभामुख बाहेक नेपाली कम्युनिष्ट पार्टी नेकपाका 14 र लोकतान्त्रिक समाजवादी पार्टीका 8 जना प्रदेशसभा सदस्य गरी वर्तमान गठबन्धनसँग 61 जना प्रदेशसभा सदस्य रहेका छन्। यो स्पष्ट बहुमत रहेको हो। सरकारले आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो लक्ष्य हासिल गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने बताउनुभयो। उहाँले बिजुली उत्पादन वितरण प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उल्लेख गर्नुभयो। उहाँका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ। राष्ट्रपति पौडेलले अन्तर्देशीय ऊर्जा व्यापार समुदायहरूमालाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने बताउनुभयो। सरकारले अब आयोजना प्रभावित नागरिकहरूलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति पनि लिएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 82-83 को पहिलो 9 महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिटेन्स 39.1% वृद्धि भई 16,59,41 करोड़ रूपियाँ पुगेको छ। अमेरिकी डलरमा समेत रेमिटेन्स 23.9% बढ़ेको देखिन्छ। रेमिटेन्सको यही बढ़ोत्तरीका कारण मुलुकको कुल विदेशी विनिमय संचित 30.5% बढ़ेर 34,94,73 करोड़ रूपियाँ पुगेको छ। यो संचितले 18.4 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र ब्याङ्कको प्रतिवेदनमा उल्लेख छ। वैदेशिक व्यापारतर्फ निर्यात 18.5% र आयात 13.8% बढ़ेको छ। आयात र निर्यात दुवै बढ़े पनि रेमिटेन्सको बलियो सहाराले सुधान्तर स्थिति 7,30,16 करोड़ रूपियाँमा भोलि बचतमा रहेको छ। यस्तै मुलुकको चालू खातामा समेत 6,18,68 करोड़ रूपियाँमा बचतमा छ। महँगीतर्फ भने चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फूर्ति 4.7% कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा 3.39% मात्र थियो। ब्याङ्किङ क्षेत्रमा ब्याजदर भने निरन्तर ओह्रालो लागेको छ। वाणिज्य ब्याङ्कहरूको निक्षेपमा औसत ब्याजदर 3.4 0% र कर्जाको औसत ब्याजदर 3.77% झरेको छ। सरकारी वित्ततर्फ भने राजस्व संकलनको तुलनामा खर्चको चाप बढ़ी देखिएको छ। चैत मसान्तसम्म सरकारले 10.59 अर्ब खर्च गर्दा 8.86 अर्ब मात्र राजस्व परिचालन गर्न सकेको छ। यस्तै पूँजी बजारमा नेफ्टी सूचाङ्क 2833.60 पुगेको छ भने बजार पूँजीकरण 48.32 अर्ब भन्दा माथि पुगेको राष्ट्रिय ब्याङ्कले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्षमा पूँजी बजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटेको छ। सरकारले धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको सम्पूर्ण संरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता पेन्सन कोष बीमा म्युचुअल फण्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ। ऋण बजार बन्ड बजार पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरणको प्रयोग गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। अब एउटा खेलकुदको समाचार। एक दिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले एक क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हराएको हो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर 1 बलमा 275 रन बनाउँदा सबै विकेट गुमायो। अमेरिकाका सोहान जय सूर्याले 71 रन बनाए। नेपाल एका शेर मल्लले 4, बसिर अहमदले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाको सौरभ नेत्र भालकरले 3 विकेट लिए। नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 जेठ 8 गतेसम्म किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। इंग्ल्याण्ड क्रिकेट टीमले नेपाल भ्रमण गर्न सक्ने सम्भावना बलियो बनेको छ। यदि इंग्ल्याण्ड नेपाल भ्रमणमा आयो, यो नेपाल भ्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्नेछ। इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सन् 2027 2031 सम्मको अन्तर्राष्ट्रिय क्यालेण्डरमा कुनै समयमा नेपालमा छोटो टी20 अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने सम्भावनाका विषयमा अध्ययन गरिरहेको जनाएको छ। पछिल्लो वर्षहरूमा नेपाली क्रिकेट तीव्र रूपमा अघि बढ़िरहेको निष्कर्ष निकाल्दै उसले गत वर्ष नेपाली राष्ट्रिय टोलीले यूएईमा वेस्ट इण्डिजलाई हराएको तथा पहिलो पटक पूर्ण आईसीसी सदस्य राष्ट्र टेस्ट टोली विरूद्ध श्रृंखला जितेको थियो। तर अहिलेसम्म कुनै टेस्ट खेल्ने राष्ट्रले नेपालमा औपचारिक अन्तर्राष्ट्रिय भ्रमण गरेका छैनन्। त्यसैले ईसीबीमा भएको यो छलफललाई महत्वका साथ हेरिएको छ। त्यसो त टेस्ट टोलीको नेपाल आगमन नभएको अवस्था भने छिटै बदलिने सक्ने सम्भावना छ। आयरल्याण्डले मार्चमा क्यानसँग 5 वर्ष रणनीतिक साझेदारी सम्झौता गरेको घोषणा गरेको थियो। त्यसअन्तर्गत 2026-27 हिउँदमा आयरल्याण्ड भ्रमण गर्ने योजना छ। इंग्ल्याण्ड र नेपालबीच पहिलो भेट फेब्रुअरीमा भएको टी20 विश्वकपमा भएको थियो। इंग्ल्याण्डले अन्तिम फलमा रोमाञ्चक जित निकालेको त्यो खेल वाङखडे स्टेडियममा भएको थियो, जहाँ नेपाली समर्थकहरूको ठूलो उपस्थितिमा रहेको थिए। त्यसपछि क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भारतमै ईसीबी अधिकारीहरूसँग भेटवार्ता गरेको ईएससीपीएनले जनाएको छ। ईसीबीले पछिल्लो महिनाहरूमा अन्य क्रिकेट बोर्डहरूसँग 2027-31 भविष्य भ्रमण कार्यक्रम बारे छलफल गरिरहेको छ। आईसीसीले नयाँ विश्व टेस्ट च्याम्पियनशीपको ढाँचा बारे अन्तिम निर्णय नदिइसकेकाले केही विषय अझै टुङ्गो लाग्न बाँकी छ। यद्यपि इंग्ल्याण्डले उक्त अवधिमा नेपाल भ्रमणलाई गम्भीर रूपमा विचार गरिरहेको बताइएको छ। सम्भावित रूपमा 2 वा 3 खेलको टी20 श्रृंखला खेल्ने सम्भावना रहेको छ। यिनै खबरसँगै बेलुकी 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेजिन भोलि बिहान 6 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको गन्तव्यमा। अब के भन्नु, तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरुसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्रो।

0: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 9846059581
1: 9165175।
2: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161-520-179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, सकेन्ड गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, सट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 5 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलता खबर .com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123। व्हाट्सएप नम्बर 9811717123।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
3: के हेरेर डोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको डिज सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै डिज सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9802527014।
5: आयो है मासु, ताजा ताजा मासु। दोस्त

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट छ।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चित्त ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुमार संपर्क 9816692983 9855852855 समझनुस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्रायः यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855353494
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9840600851
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियोले तेल लगा त कान्छ
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9855140 9855060127 र 9808341440 सम्झनुस् है, सेक्युरिटी गार्ड को तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
10: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
11: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस,
10: अब सब को लागी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल, अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस,
12: कन्ट्याक्ट 0615530501589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम छिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्ज मा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पय, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौ स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: अनन्त श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभाषी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सारगर्भित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रवचन धारावाहिक हुनेछ, अतएव प्रतिदिन सुन्न अनिवार्य छ।

0: तीर 11 द्वीप 42 इस द्वारा समझाए कि जैसे भी भोको व्यक्ति ले भोजन करने व्यक्ति के अनेक लक्षण प्रकट उन्छन, उसको पेट को क्षुधा में तीन थाल शक्ति संसार होना थाल तृप्तता आँच तस्तै भक्ति तस्तो साधन हो। यदि तेसलाई ठीक ठीक ठीक कति बैठिक बैठिक बैठिक रहेछ, अहिलेसम्म हामीले गरेका चीजले किन काम बनेन र बन्दा पनि बन्दैन, शंकराचार्य जीको सब भनाइहरू मैले राखे। हामीले वायरिङ त गरेम, खुब ठूलो लाख लाख वाटको बल्ब लगायौं, तर त्यसमा करेन्ट थिएन। त भक्ति यदि ठिक ठिक गर्ने हो भने फिलिङ्स आउन थाल्छ, ज्ञान वैराग्य र त्यसको फिलिङ्स। त यो ज्ञान वैराग्य र त्यो अनुभूति त यो चीज भक्तिबाटै हुन सक्छ। त्यसैले कलियुग वैज्ञानिक युगमा यो आधार हो ठिक। तर साथमा म कर्म ज्ञान पनि टच गर्दै जानेछु, किनकि फुत्केको मासु ठूलो भन्छ नि, त्यो चाहिँ गयो, त्यो चाहिँ कस्तो थियो कुनी, यो त गरे मनमा यो रहिरहन्छ, त्यो पनि नरहोस्, सूक्ष्मतापूर्वक सब जान्नु छ ठिक। त आज आउनुहोस् यसमा विचार गरौं कि फेरि मैले बताए वेद त भगवान हो, वेदो नारायण साक्षात भागवत के हो, भाग वेद को अर्थ वेदांत दर्शन, त्यसको अर्थ सरलीकृत भागवत, र रचनाकर्ता भगवान का अवतार वेदव्यास। तो यह भागवत ले बताउँछ कि कुनै पनि साधन तिमी जुन अंगाल नजाँदैछौ र तिम्रो लक्ष्य के हो, साध्य के हो, केलाई प्राप्त गर्न खोजेका हो, त्यसको निमित्त त्यो साधन छवटा लक्षणले सजिएको हुनुपर्छ। त्यो छ लक्षण छैन भने तिमीले लक्ष्य प्राप्त गर्न सक्दैनौ। त आज हामीलाई यो जुन भक्ति छ साधन, यो द्वारा भगवान अर्थात आनन्द प्राप्ति गर्नको निमित्त जुन चाहिने आवश्यक छ लक्षण हो त्यो छ कि छैन, यसमा एक एकमा विचार गर्नु छ ठिक। एतावदेव जिज्ञासं तत्त्व जिज्ञासु नात्मनः अन्वय व्यतिरेकाभ्याम् यत् स्यात् सर्वत्र सर्वदा। भागवत दोस्रो स्कंद को नव अध्याय को 35वां श्लोक। छ चीज के हो, एक अन्वय विधि, एक व्यतिरेक विधि, एक निरपेक्षता, एक सार्वत्रकिता, एक सदातनत्व, र छैठौं जुन छ त्यो हो अधिकारित्व। यो छ चीज, यसमा विचार गर्नु छ। त आउनुहोस् पहिला अन्वय विधि जुन छ त्यसमा विचार गरौं। अन्वय विधि माने हामी जुन मार्ग अपनाउँदैछौ त्यो वेद शास्त्रमा उल्लेख छ कि छैन। हामी कुनै संस्थामा ज्वाइन गर्दैछौ त्यो संस्था ठिक ठिक दर्ता भएको छ कि छैन भने जस्तै, ब्रह्माण्डको संविधान वेद हो, त्यो अनुसार हुनु पर्यो ठिक। व्यतिरेक विधि त्यही मार्गद्वारा नै लक्ष्य पुगिन्छ भन्ने पक्का छ कि छैन, जस्तै टेम्पो चढेर अमेरिका पुगिँदैन, हवाई जहाजै चढ्न पर्छ त्यस्तै ठिक। निरपेक्षता, यो हामीले प्राप्त गर्ने साधन जसद्वारा हामी प्रयत्न गर्छौ त्यो साधन आफैमा निरपेक्ष छ कि सापेक्ष छ, आफैमा सक्षम छ कि अरूको शक्ति चाहिन्छ यसलाई, त्यो चीज विचार गर्नु छ। स्वयं सक्ने शक्तिवाला क्षमतावाला चाहिन्छ। सार्वत्रकिता, त्यो सर्वत्र हुन सक्छ कि सक्दैन। एक व्यक्तिले प्रश्न गर्दै थिए, स्वामीजी एक भारतवर्षको बाबाजीले यो चीज खूब प्रचार गरेका छन् कि नेपाल भारत जस्तो ठाउँमा जन्मिने व्यक्तिले मात्रै त्यो प्राप्त गर्न सक्छ अरे लक्ष्य, अमेरिका इङ्ल्यान्डतिर सकिँदैन रे हो। प्लस यहाँ त्यस्तो काण्ड जे पनि छ, उपासना ज्ञान कर्म हुन सक्दैन रे हो भन्दै मैले भने कि अरे भगवानमा पनि भाषावाद जातिवाद चल्न थाल्यो भने त त्यो भगवानै भएनन्, किन मान्न पर्यो? यो पूरा विश्व भगवान हो, सर्वम खल विदम ब्रह्म वेद भन्छ, त यो पनि ब्रह्म हो त्यो पनि ब्रह्म हो, किन मिल्दैन? बेवकुफ बनाउन अनेक चिजहरू व्यक्तिहरू प्रचार गर्छन्, वेद त यही भन्छ कि सर्वम खल विदम ब्रह्म, यो ब्रह्माण्ड जति त सबै ब्रह्म हो, त यहाँ पनि ब्रह्म त्यहाँ पनि ब्रह्म। ठिक, त सबै ठाउँमा हुन सक्छ कि सक्दैन? हुन सक्ने चाहियो। सदा तनत्व सदा रहन्छ कि रहँदैन? त्यो साधन त्यो चाहियो। र अधिकारित्व सबले गर्न सक्छन् कि सक्दैनन्? किनकि यो जाति पातिको जुन झमेला छ नि, यो वेद विहित झमेला होइन, यो व्यक्तिद्वारा निर्मित झमेला हो। न जातिर रात मनो जातिर व्यवहार प्रकल्पिता, वेद भन्छ निरालम्बो उपनिषदको दशौं मन्त्र, यो जाति पाति इत्यादि जुन छ यो त काम चलाउनको लागि यो कल्पना गरेका चिज हो है। आत्माको कुनै जाति पाति हुँदैन, शरीरको हुन्छ, क्लियर वेदमा लेखिएको छ। ठिक, त्यही चिजमा विचार गर्नु छ। प्रथम अन्वय विधि वेद शास्त्रमा छ कि छैन? आउनुहोस् विचार गरौं। मद्रूपम मद्वयम् ब्रह्म आदि मध्यांत वर्जितम् स्वप्रभम सच्चिदानन्दम् भक्त्या जानाति चाव्ययम्। वासुदेवोपनिषद्को पहिलो मन्त्र, अर्थात् भक्ति भक्तको उल्लेख वेदमा छ। भक्त्या जानाति, जो भक्त छ उसले जान्न सक्छ, त भक्त जसले भक्ति प्राप्त गरेका छ। ध्यान दिनुहोस्, कतिपय स्थानमा कथा आदि भइरह हुन्छ, एनाउन्सरले खुब बढाई चढाइ बोलिरह हुन्छन्, भक्त महानुभावहरू भक्तजन भक्तजन, भक्तको परिभाषा के हो? भक्तको परिभाषा हो जसले भगवानलाई प्राप्त गरेको छ त्यो भक्त कहलिन्छ, जसले डिग्री प्राप्त गरेको छ त्यो डिग्री होल्डर कहलिन्छ। पढ्दैमा डिग्री होल्डर हुँदैन कि, थाहा फेल हुन्छ कि? त्यसैले साधक हो, भक्ति भगवान प्राप्तिको मार्गमा चल्दै हुनुहुन्छ तपाईँहरू, त साधना अवस्था छ नि, प्राप्त भइसकेका छैन, विद्यार्थी हो, विद्यार्थी साधक हो। ठिक, त यहाँ आशय यो हो, छोड्नु सी ठुल्ठुला कुरा अहिले, त भक्ति उल्लेख छ वेदमा, नित्य युक्ता उपासते गीता 12 अध्यायको 2 श्लोकमा उल्लेख छ। 3 कांड बताए नि मैले, कर्मकांड ज्ञान कांड उपासना कांड, उपासना भक्ति प्रेम गीतामा पनि उल्लेख छ। भक्त्या हमे कया ग्राह्य, भागवत 11 स्कंदको 14 अध्यायको 21 श्लोक, मलाई भक्तले नै ग्रहण गर्न सक्छ, भक्ति उल्लेख छ। नम्बर बताउँदैछु, डाउट लाग्यो गरे हेर्नुलाई संविधानको बुंदा उल्लेख करेर न्यायाधीश ले फैसला करते ते प्रकार को ठीक छ र रामायण मा पनि छ मिलाई न रघुपति बिनु अनुरागा किए योग तप ज्ञान विरागा अनुराग माने भक्ति भक्ति नगरिकन रघुपति प्राप्त हुँदैन भला योग गर तप गर ज्ञान गर वैराग्य गर भक्ति द्वारा नै प्राप्ति हुन्छ I love those who love me, Bible. Love माने प्रेम प्रेम माने भक्ति भक्ति द्वारा नै मलाई कसैले प्राप्त गर्न सक्छ त शास्त्रमा क्लियर उल्लेख छ र हाम्रो शास्त्रमा वेद शिर रामायण चरण ये चार खास अथेन्टिक शास्त्र मानिन्छ त मैले वेददेखि रामायणसम्म बाइबलद्वारा पनि सिद्ध गरे छ यो अन्वय विधि अब आउनुहोस् व्यतिरेक विधि यसद्वारा लक्ष्य प्राप्त हुने ग्यारेन्टी छ अरू उपाय नै छैन यही नै उपाय हो यसमा विचार गर्नु छ यो व्यतिरेक विधि आउनुहोस् वेदमा भक्ति बसः पुरुषो भक्ति रेव भूयसी माठर श्रुति श्रुति माने वेद भक्ति को बसमा छ त्यो भगवान बसमा अरुको बसमा छैन भक्तिर एव ध्यान दिनुहोस् भक्तिर एव माने भक्ति को नहीं संस्कृत में एव को मतलब हो नहीं त्यो नहीं पनि होइन दुई चीज हुन्छ नि नै र पनि यदि पनि भए यहाँ अपि हुन्थ्यो एव भक्ति द्वारा नै त्यो भगवान बसमा आउँछ वेद मत भक्तिम लभते पराम गीता 18 अध्याय को 54 श्लोक अर्जुन मेरो भक्ति प्राप्त हुन्छ नि तब म प्राप्त हुन्छु भक्ति मनमना भव मत भक्तो मद्याजी माम नमस्कुरु गीता 18 अध्याय को 65 श्लोक मनमना भव मत भक्तो मामा मन लगा मेरो भक्त बन मेरो भक्ति कर नमस्ते कर आप कौन श्री कृष्ण अर्जुन भक्ति द्वारा नहीं और उपाय से अर्जुन भक्ति कर ठीक भागवत में तो इतनी भयानक चीज छ अहम भक्त पराधीनो या स्वतंत्र ये बात द्विजा साधु विग्रस्त हृदय भक्त भक्त जन प्रिय भागवत 9 स्कंद को 4 अध्याय को 63 श्लोक अरे भक्ति बाड़ा प्राप्त मात्र होइन भक्ति बाड़ा भक्तले मलाई गुलाम बनाउँछ गुलाम अहम भक्त पराधीनो म पराधीन हुन्छु यद्यपि म स्वतन्त्र भगवान हुँ सबभन्दा माथि म छु तर प्रेम जुन गर्छन् नि प्रेमको बसमा परेर म भुल्छु सब चिज त्यसको गुलाम गर्न बाध्य हुन्छु निरपेक्षम मुनिम शान्तम निर्वैरम समदर्शनम अनुव्रजाम्यहम नित्यम पूये यत्यङ्घ्रिरेणुभिः भागवत 11 स्कंद को 14 अध्याय को 16 श्लोक म भक्ति प्राप्त भक्त को पछि पछि हिँड्छु किन हिँड्ने पछि पछि रक्षा गर्नलाई અરે રક્ષા રક્ષા કરના, એને રક્ષા કરના તમે ભીતર છાંદે છે ને. ઈશ્વર સર્વભૂતાનામ હૃદયસ્ય જુનતિષ્ઠતિ, મેં તો હૃદય મેં બસ્યા છું તો કિના ઇન્ચો પછી પછી એ કારણ કે મેં ભક્ત કો ભસ્મા ઉંચું, મને લાલાયત રહું મેં એક ચીજ કો લાગી કે ભક્ત હિંદા ખેરી તો ચરણ ધૂલી જુન ઉડશે ની તો મમા પરોસ ર પુએ યત મા પવિત્ર હું. યહા સમ્મ ભગવાન બતાવશે ગુલામી કરે, અર્જુન કો ગુલામી તો કરે, તપેર એક સાધારણ કો ઓફિસ કો પણ હાકીમ હનુંછ ચારટા ગાડી બને છે, એ ડ્રાઈવર ફલાણ ઠાઉં લે ઉતા લે, ઓ બિચાર ગાડી ચલાશે તો પેલા કતી ઘંટા દેખી તમે આરામ લે બસ નું વાસા પિતાજી ટક ઠોકા ખોલે ભીતર ઘર બને છે, ડ્રાઈવર ગાડી સફા સફા કરે રાખું. તો યહા શ્રી કૃષ્ણ કે કર દે છે અર્જુન કો રથ હાંક દે છે ડ્રાઈવર યુદ્ધમાં ગયા ફરકે પછી અર્જુન ચાટ આપનો મુકુટ ખોલે ગયા આરામ કરશે, શ્રી કૃષ્ણ કે કરશે ઘોડા લઈ ધૂન છે ઔષધિ ઉપચાર લઉં છે, રથ કા બિગડ્યા છે ઠીક પાડશન ભોલી કો લાગી ગુલામી હે ને. એક પટક શ્રી કૃષ્ણ અર્જુન કતે જાદે થીએ, બાટો માં ખૂબ ગરમી થયો, અર્જુન લાઈ પણ થોડે અહંકાર થયો કે ભગવાન પણ મેરે સેવા કરશન, અહંકાર ભગવાન કો ભોજન હો. કતે જાદે થીએ ઘામ ખૂબ ચરકો, શ્રી કૃષ્ણ લે મને અર્જુન ખૂબ પ્યાસ લાગ્યા છે, કતે પાણી પાય ઉઠ્યો, અર્જુન લે હવે જેઠાન પરે થોડે સન્માન તો વ્યક્ત કર નહીં પડ્યો, રાત રોક્યા બેલા થયો, બસ પાણી ખોજે લેવું છું નીતા, ગયે પાણી ખોજ ને, નજીકે એક છાપરો રહેશે કુટી, યહા સાહેબ પાઈયેલા કુટીમાં ગયે તો કુટીમાં કોઈ થે ન, ખોજતા જાતા કુટી કો પછાડી પટી એક મહાત્માજી રહેશન બાબાજી, સૂકે કો પાત વૃક્ષ કો ઝારે ર સૂકે કો પાત ચીપદાય ખાવે જશે, એક હાથ લે અર્કો હાથમાં છે તરવાર રે છે ચિલિક કટાઈ કો તરવાર, એક છીન સમય હેરે અર્જુન લે એ કસ્તા બાબાજી હું સૂકે કો પાત ખાન દે છે હાથમાં તરવાર લે કાશન, તો ઉનલે પાણી કો પૂરો ભૂલે એક છેલ્લા ઘરે પ્રણામ પ્રણામ કરે શોધે મહાત્માજી, એક જિજ્ઞાસા છે મહાત્મા લે શું ઘુરે રહે ફેરી આપણે કામમાં લાવી ફેરી બિનતી ભાવ કરે તો મને કે સ્વાદ ને તો છીટો સુધા ફરસદ છે ને, ઉનલે મને મહાત્માજી એ પાપ કે ના ખાનું ભાગ, એટલે ખાને પડે પણ હરિયે પાપ ખાને નહીં, ખાને ના પાવે પણ સુક્યા કે ના ખાનું હરિયો છ લ, ઉનલે ઘુરે રહે રે અરે યો જીભ આત્મા હો વૃક્ષ પણ તેસકો હરિયો પાત છોડ દીધા પેલા દુખતા ને બેવકૂફ તેસલે સુકે કો પાત ખાતે, એટલી દયાલુ એટલી દયાલુ અને હાથમાં તરબાર, કન્ટ્રાસ્ટ પરાકાષ્ઠક સ્વદે મહારાજીઓ તરબાર છે કિ ના લે આની હાથમાં, બોલે મને જીને શું કહેલું તલા કે મતલબ અંતા નહીં બતાવ, બોલે મને કે મેરો શત્રુ છે તીન શત્રુ કુન બેલા ફેલા પડશે ચાપ્પા આવ્યું છે એક સેકન્ડ પણ ના લાગે તેસલે રાત દિન હાથમાં લેર બસતું હેટ કે છપકાઈ આવ્યું છે, અર્જુન લા ચક્કર લાગે એટલી દયાલુ છે કે હરિયો પાપ તો ની ટીપ દે સુક્યા પાપ ખાન છે ઇનકા શત્રુ કો અલ કે દલ્લા ઇની નકાટી કરને તો ચિત્ત ન બુજો ની વાત, તો ઉનલે સુધી મહારાજ હજુર જસ્તો વ્યક્તિત્વ લઈ એટી દયાવાન એટી કૃપાલુ મહાત્માલે દુઃખ દીને કહો બનુસ તેલા મય માર દીન છું મય સહયોગ કર ન શકશ, બોલે તૈલે સાકલેશ કે અરે મપને આપનો ઠાવમાં કઈ હું ગાલી, તો ઉનલે વને લા સક્સેસ બને मेरो शत्रु हो एक भृगु ऋषि त्यसलाई मार्नु छ। झसक्क भो ऋषि मार्ने, बाप रे बाप, जसले छातीमा भगवानलाई हिर्काउँदा त भगवानले चरण मुसारे कि मेरो वज्र जस्तो छातीमा हान्दा कति दुखी होला, त्यस्तो भगवानले पनि सम्मान गर्ने पर्सनालिटीलाई यी बाबाजी मार्ने भन्छन्। त सोधे के कारण, त बाबाजीले बताए त्यो भृगुको यत्र हिम्मत कि मेरो प्रभुको छातीमा लाग्दले हान्ने, मेरो प्रभुलाई दुःख दिने, मेरो प्रेमास्पदलाई जोसँग म प्रेम गर्छु त्यसलाई नमारी छोडिदिनु। साक्षात्ले अर्जुनले भन्ने माफ गर्नु होला, मैले ऋषि मुनिलाई चाहिँ नमार्ने प्रण गरेको छु कि, शपथ ल्याएको छ गुरुबाट ज्ञान प्राप्त गर्दा, अन्याय गर्नेलाई त मार्ने हो तर यी ऋषि मुनि परे त्यसैले सरी। अर्को बताउनु त्यसलाई चाहिँ नमारी छोडिदिन। अर्को अर्को होइन अर्की छ, अर्की बताउनुहोस् को, द्रौपदी, द्रौपदी अब झन् झट्का लाग्यो। द्रौपदी धन्न, मैले अघि अर्जुन भनेर नाम चाहिँ बताएन छु, बताए त द्रौपदीले के गरी।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 MHz आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह

0: काफी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
2: हेलो
3: बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल वैशाख महिनाको 29 गते मंगलबार, ईस्वी सम्वत मे 11 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। वसन्त ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि बिहानमा 10:12 त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा पूर्व भाद्रपदा रातिमा 9:24 त्यसपछि उत्तर भाद्रपद नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा वैदृति 36 गति 31 पलासम्म त्यसपछि विशाखा योग लाग्नेछ। कोरोनामा बब अहरत रहनेछ। आनन्दादि योगमा आज काँडा योग रहनेछ। सूर्य मेष राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछन्। आजको दिनमा 33 गति 30 पला अर्थात 13:29 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:19 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:43 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 1:58 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 2:02 रहेको छ। आज अन्तर्राष्ट्रिय नर्स दिवस परेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। आफन्त व्यक्तिसँग झगडा हुन सक्छ। जोसँग पनि कमै बोल्नु राम्रो हुनेछ। मन चञ्चल हुनाले आर्थिक क्षति बेहोर्नु पर्नेछ। आफूले गर्न खोजेका काममा धेरै नै विघ्न बाधा हुनेछ। कम्मर दुख्ने समस्याले सताउनेछ। यात्राका क्रममा कसैले नशालु पदार्थ सुगाउन अथवा खुवाउन पनि सक्नेछन्। त्यसमा तपाईँ विशेष चनाखो हुनुहोला। समय खराब रहेकाले हरेक कार्यमा सतर्क हुन आवश्यक छ।